0: लिमिट भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन. अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न. तर अनुमानको आधारमा 14-16 कर्मचारीहरू पावर हाउस भित्र र बाहिर गरेर हुनुपर्छ. बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सक्ने भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन. त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ, त्यो सर्चमा चाहिँ असगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ. अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ.
1: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नु पर्छ?
0: 250 मिटर भित्र जानुपर्छ.
1: भनेको त्यो चाहिँ अन्तिम हो?
0: हजुर, 250 मिटर अन्तिम हो. यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ. विद्युत गृह चाहिँ करिब 75 मिटर जति चौडाइको छ र विद्युत गृहको भूमि तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ. त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ. विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ. सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ. अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो. त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ.
1: जस्तो कन्ट्रोल रुम, विद्युत गृह जुन भन्नुभयो नि यहाँले, त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
0: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ. अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो. उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो. त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो. त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ. अब केही भन्न सकिने अवस्था छैन. उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नुभए बाटो हामी चाहिँ अलिक निराशै छौँ.
1: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
0: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो. त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरू नै जानुभयो. पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो, तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै.
2: हवस् त, अहिलेसम्मका खबर यति नै. नमस्कार.
3: यो PFBS गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दुई हजार 72 सालको विनाशकारी भूकम्प र 76 आएको कोविड महामारीको प्रभावले अहिलेसम्म राम्ररी उठ्न नसकेको मुलुकको अर्थतन्त्रमा फेरि अर्को ठूलो धक्का लागेको छ। यही भदौ 10 भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रूपियाँ बराबरको भौतिक क्षति हुन पुगेको छ। हजारौं सर्वसाधारण घरबार विहीन भएका छन्। आधा दर्जन जति ठूला साना बजार ध्वस्त भएका छन्। 41 पुल बगेका छन् भने 40 किलोमिटर पक्की सड़क भत्केको छ। सड़क र पुल मात्रै विश्वर्भको क्षति पुगेको छ। भोटेकोशीमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी अर्को आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाढीले प्रमुख रूपमा 3 जिल्लामा भौतिक क्षति पुर्याए पनि यसको ठूलो प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ। सरकारले शुरूआती अनुमान नै 8 खर्ब रूपियाँ भन्दा धेरै क्षति भएको गरेको छ। गत शनिबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा करिब 7-8 खर्बको क्षति पुग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको थियो। यस वर्षका प्रमुख चाडपर्व नजिकिँदै गर्दा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीले ध्वस्त भएपछि बजारमा आपूर्ति र मूल्य वृद्धिको थप दबाव पर्ने जोखिम बढेको छ। चाडपर्वका लागि चीनबाट ठूलो परिमाणमा आयात हुने लत्ता कपड़ा, जुत्ता चप्पल, विद्युतीय सामग्री, फलफूल, लसुन, अदुवा लगायतका वस्तुको आपूर्ति प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको खर्चमा पर्ने देखिएको हो। भोटेकोशी र लिन्दे खोलामा आएको भीषण बाढीले रसुवागढीको भन्सार क्षेत्र, मितेरी पुल तथा सीमा क्षेत्रमा रहेका संरचनामा ठूलो क्षति पुर्याएको छ। बेत्रावतीदेखि रसुवागढीसम्मको करिब 42 किलोमिटर सड़क समेत विभिन्न स्थानमा बाढीले बगाएको सड़क विभागले जनाएको छ। भोटीको सिहुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी र निरन्तरको वर्षाले लगातार नदी किनार कटान गर्दा राजमार्गहरू भाँसिन थालेका छन्। नदी छेउका राजमार्ग भाँसिँदा दैनिक लाखौं यात्रुको गन्तव्य सकसपूर्ण बनेको छ। त्रिशुली नदीको बढ्दो जलस्तरका कारण देशकै मुख्य लाइफलाइन मानिने नागडुङ्गा मुगलिन सड़क खण्ड र पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएको छ। आइतबार बिहानदेखि त्रिशुली नदीको कटानका कारण कृष्णभीरमा सड़क भाँसिँदा काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने प्रमुख मार्ग ठप्प भएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परिहराएका विभिन्न देशका पर्यटक मध्ये 315 उद्धार गरिएको छ।
4: बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले गोसाईगुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएका मध्ये 12 देशका 315 विदेशी पर्यटक उद्धार गरिएको जानकारी दिनुभएको हो। उद्धार गरिएका मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। हालसम्म भारतका 187, चीनका 108, माल्टाका 4, जर्मनीका 4, रूस, टर्की र अमेरिका र इटलीका 2-2, स्विजरल्याण्ड, बुल्गेरिया, ओमन, पोर्चुगलका 1-1 जनाको उद्धार गरिएको छ। यस्तै विभिन्न देशका 583 पर्यटक अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ।
3: पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि राजधानी बाहिर ग्यास भरिने भएको छ।
4: ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर फरेर गाडीमा लैजाने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल अल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका 16 उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्। उपत्यका र छिमेकी जिल्लामा मात्र जम्मा खपतको 40% बढी ग्यास आवश्यक रहेको उहाँको भनाइ छ। संघका सदस्य समेत रहनुभएका बाबा ग्यासका संचालक विमल काला खेतीले कृष्णवीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिनुभएको छ। यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथ सहितका सड़कबाट काठमाडौँ लगिने उहाँले बताउनु भएको छ। बाहिर उद्योगमा ग्यास भर्ने काम शुरू भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उहाँले झगडा नराख्न सुझाव दिनुभएको छ। श्री ग्यासले बाबा, श्री कृष्णले साई बाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले सहारा उद्योगमा ग्यास भर्न शुरू गरिसकेको काला खेतीले जानकारी दिनुभएको छ। अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न शुरू गरेको उहाँको भनाइ छ।
3: विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटे कोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। ती खाद्यान्न गाड़ी मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। विपदबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री पठाइएको हो। हवस् त, खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकोशी विपत्तिको आज सातौं दिन रसुवा सहित चितवन धादिङ तनहुँ गोर्खा नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा सब फेला परिरहेका छन्। बाढ़ी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन्। अधिकांश उद्धार उडानहरू रसुवा टिमुरे त्रिशुली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन्। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। हालसम्म 939 जनाको सब फेला परेको छ भने उद्धार गरिएकाहरू 11,379 छन्। 3,925 जना सम्पर्कविहीन छन्। उद्धारमा 21,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म 279 जना घाइते भेटिएका छन्। हेटौँडा काठमाडौँ सड़कमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुभाग सवारीले आउँदा र जाँदा फरक फरक बाटो प्रयोग गर्नुपर्ने भएको छ। स्थानीय प्रशासनका अनुसार 14 सीटभन्दा कम क्षमताका गाड़ी काठमाडौँ आउँदा भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउनुपर्नेछ। काठमाडौँबाट हेटौँडा जाँदा भने फर्पिङ फाखेल कुलेखानी भीमफेदीको मार्ग प्रयोग गर्नुपर्नेछ। मालवाहक र ठूला यात्रुवाहक सवारीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था छ। धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आउने सवारीको चाप बढेको हो। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने जाम घटाउने प्रशासनको अपेक्षा छ। बाढ़ीले बगाएर सम्पर्कविहीन भएकाको खोजीमा भौतारिँदै आफन्तहरू टाढा टाढाबाट चितवन पुगेका छन्। चितवनबाट अनिल ढकालको रिपोर्ट।
4: भरतपुर 10 विद्युत रोड स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो खाली भवनमा सब पहिचानका लागि आउनेहरूको भीड छ। कोही आफन्तको फोटो बोकेर आएका छन् भने कोही सब वाहन आउने बाटोतर्फ टोलाइरहेका छन्। आफन्त खोज्न रामेछापदेखि आएका गुवाङचु शेर्पा:
5: अब हामीले माथि रसुवाको बोर्डरमा जान सक्ने हाम्रो हैसियत र स्थिति छैन, त्यसै कारण हामी चाहिँ अब लास्ट स्टेजमा हामी अन्तबाट पनि कहीँबाट पनि माथि जान सक्ने स्थिति नभइसके पश्चात हाम्रो लास्ट आस्था भनेको हामी लास्ट भन्ने पनि पाइन्छ कि।
4: चितवनका प्रकाशमणि सापकोटाको साडु दाईलाई पनि भोटेकोसीको भेलले छोप्यो। त्रिशुली जलविद्युत आयोजनाका सुरक्षार्थ खटिएका सापकोटाका आफन्त गोविन्द प्रसाद भण्डारीको आजसम्म पत्तो छैन।
6: मेरो साडु दाई जुन दिन बाढी आयो त्यस दिनदेखि उहाँ सम्पर्कविहीन हुनुभएकोले हामी उहाँको जीवित कतै हुनुहुन्छ कि त्यसको कामना गर्न चाहन्छौँ। भगवान्सँग चाहिँ दाई जीवित भएर फर्किनुहुन्छ कि भन्ने आशामा रहेका छौँ। तथापि पापी मन हो, यहाँ लास्टको चाहिँ जुन फोटोहरू चाहिँ देखाइरहेको छ, सकुशल भेटिनु हुने हुन्छ भन्ने अझै आश बोकेर भगवान्सँग यही प्रार्थना पनि गरिरहेका छौँ।
4: सब कुहिने र दुर्गन्ध फैलिने जोखिम बढेपछि भरतपुर 1 को देवघाट जंगलमा व्यवस्थापन समेत सुरु गरिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समिति अर्थात् ICRC को मापदण्ड अनुसार प्रत्येक शवबाट DNA नमुना संकलन गरी संकेत नम्बरका आधारमा देवघाटमा जमिनमुनि शव व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेल:
7: फ्रिजिङ गर्न नसक्ने अवस्था आएपछि यसलाई चाहिँ ICRC को इन्टरनेसनल यो प्रोटोकल अनुसार हामीले जमिनमा चाहिँ राख्ने सुरक्षित साथ राख्ने एउटा निर्णय गऱ्यौँ। निर्णयअनुसार हामीले यो तरिकाबाट हामीले यसलाई राख्न खोजिरहेका छौँ। कतिलाई लाग्न सक्छ कि यो गलत हो कि पनि लाग्न सक्छ, होइन, यो एकदम सुरक्षित तरिका हो।
4: समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गए पनि कम्तीमा अन्तिम संस्कार गर्न पाइयोस् भन्ने चाहना परिवारको छ।
3: हेटौँडा काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुभाग सवारीले आउँदा जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। रसुवाको उत्तरगया गाउँपालिकाका मैलुङ, पहिरे, बेसी, खाल्टे, कैदेल डाँडा, बोगटी, बेत्रावती क्षेत्रका बाढीका कारण ठूलो क्षतिमा परेका छन्। बाढीले अधिकांश घर बगाएपछि ती बस्ती अहिले बगरमा परिणत भएका छन्। सयौं परिवार घरबार विहीन छन्। 5 नम्बर वडाका अध्यक्ष यमनाथ आचार्यका अनुसार भूकम्पपछि विस्थापित बस्ती नै यसपटकको बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीमा परेका कतिपय घरभित्र मानिसहरू जीवितै रहेको वा मृत्यु भएको तथा उद्धार हुन नसकेको स्थानीयको गुनासो छ। ट्रिनिटी, रामचन्द्र आवासीय र उत्तर गया पब्लिक स्कूल पनि बाढीमा पूर्ण रूपमा ध्वस्त छन्। नीलकण्ठका मात्रै करिब 200 विद्यार्थी अझै सम्पर्कमा नआएको आचार्यको भनाई छ। नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारी साधन सञ्चालनमा आएसँगै थप सहज भएको छ। भोटेको सिबाडीले क्षति पुर्याएका सड़क तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: रसुवाको उत्तरगया गाउँपालिकाका मैलुङ पहिरे बेसी खाल्टे कैदेल डाँडा बोगटी बेत्रावती क्षेत्र बाढ़ीका कारण ठूलो क्षतिमा परेका छन्। बाढ़ीले अधिकांश घर बगाएपछि ती बस्ती अहिले बगरमा परिणत भएका छन्। संयोग परिवार घरबार विहीन छन्। पाँच नम्बर वडाका अध्यक्ष यमनाथ आचार्यका अनुसार भूकम्पपछि विस्थापित गरिएका बस्ती नै यसपटकको बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित भएका छन्। बाढ़ीमा परेका कतिपय घरभित्र मानिसहरू जीवितै रहेको वा मृत्यु भएको तथा उद्धार हुन नसकेको स्थानीयको गुनासो छ। ट्रिनिटी रामचन्द्र आवासीय र उत्तर गया पब्लिक स्कूल पनि बाढ़ीमा पूर्ण रूपमा ध्वस्त छन्। नीलकण्ठका मात्रै करिब 200 विद्यार्थी अझै सम्पर्कमा नआएको आचार्यको भनाइ छ।
4: ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल खोलाकै छेउमा विद्यालय भावनाले उहाँहरू बाढी आउँदैछ भन्ने भएपछि उहाँहरूले आफ्नो विद्यार्थीहरू सेभ गर्नुभयो होइन। त्यहाँ चाहिँ विद्यार्थी परेका छैनन् भन्ने कुरा आएको छ। विद्यालय गइहाल्यो। एउटा नीलकण्ठ माध्यमिक विद्यालय त्योभन्दा अलि माथि बोगडीटार भन्ने ठाउँमा थियो। उहाँ चाहिँ विद्यार्थीहरू चाहिँ उहाँको त्यो विद्यालयको धेरै परेको छ। नीलकण्ठ माध्यमिक विद्यालयको विद्यार्थीहरू लिन जान लागेको बस नपुग्दै बाढी आएर रेडीमा बसेका विद्यार्थी सडकमा बसेका विद्यार्थीहरू लगभग 200 संख्यामा चाहिँ बगाएको छ भन्ने जानकारी आएको छ। ठुलो क्षति चाहिँ त्यहाँ भएको छ। मेरै वडा उत्तर गया 5
5: विद्यार्थीहरूको खोजीको लागि के भइरहेछ त काम?
4: बाढीले बगाएको कहाँ गएर खोज्ने? अब उता गैंडाकोटमाबाट फोन आएको छ। प्रहरी चौकीबाट चाहिँ मलाई फोन गर्दै हुनुहुन्थ्यो नवलपरासी। त्यहाँ पनि उत्तर गया इङ्ग्लिस स्कुलको एउटा चाहिँ टाई भएको दुईजना विद्यार्थीहरू भेटियो भनेर फोन गर्नुभएको छ। मैले त्यहाँ सिदुर नगरपालिका वार्ड नम्बर 10 पर्छ त्यो विद्यालय, त्यहाँको सरहरूसँग कुरा गरेका छु। पहिचान भएको छैन। एउटै विद्यालयको त्यो भयो, अरू विद्यालयको छ नि। अब उत्तर गया पब्लिक इङ्ग्लिस स्कुल त्यो चाहिँ विदुर 10 परे पनि यही क्षेत्रका विद्यार्थीहरू जाने हो कि त्यहाँ? यही उत्तर गया 5 लगायत किसवाङ गाउँपालिकाबाट नजिकका क्षेत्रबाट जाने त्यहाँ विद्यार्थीहरू हुन्। त्यो विद्यालयमा पढ्ने विद्यार्थी पनि परेका छन्। 150 जति त्यहाँ परेको भन्ने त्यहाँ कुरा सुनिन आएको छ। हाम्रो विदुर 10 सरकारी विद्यालय पनि थियो, खोलाकै छेउमा थियो। रामचन्द्र प्राविका विद्यार्थीहरू त्यहाँ पनि त्यो विद्यालयमा पनि परेका छन्। मेरो वडाको यो नीलकण्ठ माध्यमिक विद्यालयको विद्यार्थीहरू लगभग 200 हारिमा परेका छन् र यो वडाका विद्यार्थी अन्यत्र विद्यालयमा जाने विद्यार्थीहरू पनि परेका छन् भनेर हजुरलाई मैले जानकारी गराएँ। यकिन भएको छैन त्यो ट्रिनिटी त्यहाँ चाहिँ परेको छैन भनेर। उत्तर गया पब्लिक इङ्ग्लिस स्कुलले पनि डाटा दिएको छैन, रामचन्द्र प्राविले पनि। त्यहाँ अब सरहरू सबै हतात हुनुभएको छ, कोही घाइते कोही सरहरू हुनुहुन्न सर म्यामहरू, अनि डाटा दिने मान्छे भएको छैन। स्वास्थ्य चौकीका स्टाफहरू पनि पर्नु भएको छ। त्यत्रो बाढीमा परिसकेपछि सब नभेटिएपछि बेपत्ता नै भन्नु पर्यो, अहिले बेपत्ता भनौँ या मृतक भनौँ। मेरो वडामा त्यो विद्यार्थी बाहेक लगभग 92 रेकर्ड आएको छ। एक नम्बर वडाबाट विस्थापित भएर मेरो वडामा बस्ने त्यहाँ सङ्ख्या धेरै हुनुहुन्थ्यो। लगभग 200 घर दुरी मेरो वडामा आएर बस्नु भएको थियो। त्यहाँ पनि ठुलै सङ्ख्यामा खोलाकै छेउमा भए हुनाले त्यहाँ चाहिँ सबैभन्दा बढी क्षति भएको छ।
3: र सिकुवाको भोटेको सीमा आएको बाढीमा परिहराएका विभिन्न देशका पर्यटक मध्ये 315 जनाको उद्धार गरिएको छ।
6: बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले गोसाईगुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएका मध्ये 12 देशका 315 विदेशी पर्यटक उद्धार गरिएको जानकारी दिनुभएको हो। उद्धार गरिएका मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। हालसम्म भारतका 187, चीनका 108, माल्टाका 4, जर्मनीका 4, रूस, टर्की र अमेरिका र इटलीका 2, स्विजरल्याण्ड, बुल्गेरिया, ओमन, पोर्चुगलका 1-1 जनाको उद्धार गरिएको छ। यस्तै विभिन्न देशका 583 पर्यटक अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ।
3: गत साताको आकस्मिक बाढीपछि जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका अधिकांश सहयोग कामदारहरूसम्म पुग्ने प्रयास स्वरूप नेपालका अधिकारीहरूले नियन्त्रित विस्फोट गराइरहेका छन्। मृतकहरूको 1,000 हारिमा पुगेको छ भने करिब 4,500 मानिस बेपत्ता छन्। बेपत्ता हुनेमा 33 बेलायती पनि छन्। प्लान इन्टरनेशनल नामक परोपकारी संस्थाकी सिर्जना गुरुङ सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्येको स्थलगत भ्रमण गरेर फर्किनु भएको छ।
7: Was the sound, the constant sound of helicopters. The second was the smell, the strong smell of bodies. And third, the sight of families waiting to hear from their loved ones. Some got good news, while many are still waiting.
3: इरान विरुद्धको आक्रमणमा देखिएको एक महिना लामो विराम अन्त्य गर्दै अमेरिकाले कारवाही अघि बढाएपछि तेलको मूल्य ह्वात्तै बढेको छ। अमेरिकी सेनाले गैराती होर्मुज जलमार्ग क्षेत्रमा रहेका रकेट लन्चरलाई लक्षित गरी प्रहार गरेको छ। यसको जवाफमा जोर्डनको अमेरिकी सेनाका दुई आधार शिविरहरूमा प्रत्याक्रमण भएको छ। हवस् त, खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
2: लाइन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: रसुवाको भोटेको शिवाडीपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्त आफ्ना प्रियजन फेला नपर्दा पीडामा छन्। खोजीमा धेरै ठाउँमा पुग्दा समेत अवस्था पत्ता नलागेपछि उनीहरूले सरकारले खोजी गरेर अवस्था परिवारलाई जानकारी गराउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
5: तुलसीपुरका सुरेश चौधरी रसुवाको टिमुरेमा सड़क निर्माणको काम गर्नुहुन्थ्यो। भदौ 9 गते साँझ घरमा श्रीमतीसँग कुरा हुँदा अब दशैंमा घर आउने कुरा थियो, तर भोलिपल्ट रसुवामा आएको विनाशकारी बाढीपछि उहाँको कुनै जानकारी छैन। श्रीमतीले बाढीपछि दाङबाट चितवन र पोखरासम्म आएर अस्पतालहरूमा खोजी गर्नुभयो, तर उहाँको पहिचान हुन सकेन। श्रीमानको अवस्था थाहा नहुँदा उहाँ गहिरो पीडामा हुनुहुन्छ। घरमा छोराछोरीले जसरी पनि बाबालाई लिएर घर आउनु भनेकाले उहाँलाई अझ बढी पीडा थपिएको छ। कसरी घर फर्कने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ।
6: सम्पर्कमा आउनु भएको छैन। अनि जस्तो फर्स्ट चार्ज गर्नु होला। मेरो श्रीमानको नाम सुरेश चौधरी हो। अनि हामीलाई त एकदम चिन्तितमा छौँ हाम्रो। अनि यतासम्म आएर पनि हामी के गर्न सकेनौँ, चिन्न सकेनौँ। जस्तरी भए पनि खोजेर हामीलाई जानकारी गराउनु होला। त्यही फोन त अघि दिन फोन भयो, पछि दिन त्यस्तो भयो। साँझ 5 बजीतिर फोन गर्नुभएको थियो। 5 बजी फोन गरेर त पछि दिउँसो त यस्तो खबर आयो। काम गएको 1 महिना 5-6 दिन भएको थियो। साँझको 5 बजी आउनुभयो। हेर्नु 5 बजी 2 छ, त्यो छोरा यो छोरी छ। तपाईँ चाहिँ चिन्तितमा छौँ। तपाईँ पनि जस्तरी भए पनि बाबाले आउनु भएको छ। हाम्रो बाबा कहाँ जानुभएको छ? जस्तरी भए पनि के गर्नु हुन्छ ल्याउनुलाई भनेको छौँ। छोराछोरी बिताउने आज जस्तरी भए गर्नुहोला। हाम्रो त अब गरिब दुखी मान्छे पाल्ने हो।
5: भोटेकोसी बाढीपछि पोखरामा 102 शव ल्याइएको छ। धादिङ, गोर्खा, तनहुँ र नवलपरासीका त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शव यहाँ ल्याइएको हो। हालसम्म 15 शव पहिचान भएर आफन्तलाई बुझाइएको छ भने अन्यको पहिचान हुन सकेको छैन। कतिपय शव पहिचान गर्न सकिने भए पनि परिवार सम्पर्कमा आएका छैनन् भने अधिकांश शव चिन्न नसक्ने अवस्थाका छन्। बाढीपछि आफ्ना प्रियजनको खोजीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरूको भिड लाग्ने गरेको छ। आफ्ना प्रियजनको कुनै जानकारी नहुँदा परिवार पीडामा छन्। सरकारले छिटोभन्दा छिटो खोज तलास गरेर आफ्ना मान्छेको अवस्था जानकारी गराउन परिवारले माग गरेका छन्।
7: मेरो छोरा नारायण अधिकारी र ऊ नुवाकोटको तल्लो त्रिशुली थिरीबी फेवा कन्स्ट्रक्सनमा हेल्पर काम गर्दै थियो। ऊ लगायत हाम्रो 17 टिम थियो नाइटको ड्युटीमा। उनीहरू अहिले सम्पर्कविहीन भएको हुनाले हाम्रो राज्यलाई छिटोभन्दा छिटो खोज तलासी गरिपाउँ भन्ने आह्वान गर्दछौँ।
4: भोटेको शिवाडीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो 2 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेको शिवाडीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ। भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशुली त्रियजल विद्युत आयोजनाको सुरुङमा फँसेका कामदारको उद्धारमा सरकार निरन्तर असफल भएको छ। उद्धारमा सरकारका निकायबीच समन्वय देखिएको छैन। अर्कोतिर डोजर सहितका उपकरणको पनि अभाव छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सुरुङमा फँसेकालाई उद्धार गर्न प्राविधिक र इन्जिनियर खटिएका छन्। आवश्यक स्काभेटर, ब्रेकर, जेनेरेटर र पानी तान्ने पम्प लगायतका उपकरण पर्याप्त उपलब्ध हुन सकेको छैन। उद्धारमा खटिएका नेपाल विद्युत प्राधिकरणका इन्जिनियर प्रणय मगर बाहिर प्रचार गरिएको सूचना र फिल्डको वास्तविकता बीच ठूलो अन्तर रहेको बताउनु भएको छ। बाहिर 3 स्काभेटर दिनरात चलिरहेको सूचना प्रवाह भए पनि फिल्डमा एउटा मात्रै चलेको उहाँले जानकारी दिनुभयो। अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा नागरिक अशान्ति र स्थानीय स्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम रहेको भन्दै उसले यात्रा चेतावनी जारी गरेको हो। अमेरिकी विदेश मन्त्रालयले 2 अघि अध्यावधि गरेको ट्राभल एडभाइजरीमा नेपाललाई लेभल 2 अर्थात बढ्दो सतर्कता अपनाउनु पर्ने देशको सूचीमा राखिएको छ। मन्त्रालयका अनुसार सेप्टेम्बर 2025 शुरू भएको देशव्यापी प्रदर्शन अहिले रोकिएर अहिले नेपालको समग्र सुरक्षा अवस्था स्थिर छ, तर विशेष गरी शहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय क्रान्ति अचानक हुन सक्ने जोखिम अझै कायम रहेको चेतावनी दिइएको छ। यात्रुलाई ठूलो भीड़भाड़ र प्रदर्शनबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेको निर्देशन पालना गर्न आग्रह गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: BFBS Gorkha Radio
1: Sainya Samudai Ma
2: Relying Buddy
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bandhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बाढी पीड़ितको राहत उद्धारमा सरकारले प्रचार गरेको जस्तो काम नभएको दावी गरेको छ। पार्टी संसदीय दलको बैठकपछि काँग्रेस सचेतक निष्कल राई
5: सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर जुन हिसाबको सामाजिक सञ्जालमा कुराहरू आए तर वास्तविकता स्थानीय तहका जनप्रतिनिधि र स्थानीय विपदमा परेका नागरिकहरूको जो छ परिवारहरू जनबाट सामाजिक सञ्जालमा उहाँले राख्नुभएको र भूगोलको वास्तविकता फरक देखिएको छ भनेर भनिएको छ। राहतको विषयमा जति पनि तपाईँको निडी मान्छेहरू छन् उहाँले नपाइरहेको अवस्था छ। रात एक ठाउँ गएर तपाईँको डम्प भएको छ, त्यसको डिस्प्याचको मेकानिजम त्यति राम्रो ढङ्गबाट हुन सकिरहेको छैन भन्ने कुरा पनि आएको छ।
4: काँग्रेसले राहत वितरण केन्द्रीकृत हुँदा पीड़ितसम्म नपुगेको भन्दै तत्काल स्थानीय तहसँग सहकार्य गर्न माग समेत गरेको छ। प्रमुख सचेतक वासना थापा
6: राहत चाहिँ सेनाको मार्फत मात्र पठाइरहेको भएर चाहिँ सुरक्षाकर्मीहरूको मार्फत मात्रै दिइरहेको भएर चाहिँ उद्धार कार्यमा पनि उहाँहरू नै हुनुहुन्छ, अरू कार्यहरूमा पनि उहाँहरूले भ्याइरहनु भएको छ र जुन वान रोड प्रणालीको आर्थिक सङ्कलनको चाहिँ यो चाहिँ राम्रो छ तर राहत वितरणमा चाहिँ वान रोड प्रणालीले चाहिँ काम गरि नरहेको जस्तो देखिएको छ। स्थानीय तह र प्रदेश तहलाई त्यसको जिम्मेवार दिनुपर्छ। कहाँ कतिवटा घर थियो, कतिवटा परिवार थियो, कसलाई कसरी हेर्नुपर्छ, कसलाई कति राहत दिनुपर्छ भने त्यो स्थानीय तहलाई थाहा हुन्छ। मेरो राहत पाएको छैन भन्दा हुन्थ्यो, कोही राहतहरू जति पनि छ तर त्यहाँ
4: काँग्रेसले मृतकहरूको शव सामूहिक रूपमा व्यवस्थापन गरिहाल्न भन्दा लामो समयसम्म राखेर आफन्तले पाउने गरी व्यवस्था मिलाउन समेत सरकारलाई सुझाएको छ। सांसद राई
5: जुन शव व्यवस्थापनको पार्ट छ यो अत्यन्तै एउटा गम्भीर विषय पनि हो र एउटा जटिल विषय पनि हो। हाम्रो जुन एउटा परम्परा छ, एउटा गर्ने तरिका तौर तरिका छ, त्यसका लागि जो परेका छन् त्यो परेका मानिसहरूलाई त्यो पीडा छ, त्यसका लागि त्यसलाई सुरक्षित ढङ्गबाट राख्नको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विज्ञहरूसँग सल्लाह लिएर अगाडि बढ्नको लागि हामी सरकार समक्ष आग्रह गर्नेछौँ।
4: बैठकले संसद बैठक तत्काल बोलाउन माग पनि गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर र मलेको क्षेत्रमा पनि सड़क भाँसिएपछि मुगलिन हुँदै काठमाडौँ आउने जाने बाटो बन्द भएको छ।
7: रसुवा बाढीपछि तीन दिन रोकिएको राजमार्ग फेरि बन्द भएपछि राजधानी आउने जाने यात्रु र माल सामान ढुवानी समेत बिथोलिएको छ। धादिङको मलेखु नजिकै शीतल बजारमा करिब 60 मिटर भाँसिएको छ। हिजो कृष्णवीर र मलेखु नजिकै परेवा भिरमा सड़क भाँसिएपछि यो बाटो बन्द भएको छ। दैनिक 15,000 हाराहारी गाडी आवागमन हुने बाटो बन्द भएपछि अब वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने भएको छ। काठमाडौँ आउजाउ गर्न अब 3 वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। काठमाडौँ आउन जान हेटौँडा दामन पालुङ नौबिसे निस्कने त्रिभुवन राजपथ प्रयोग गर्न सकिनेछ। त्यस्तै हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ आउने अर्को वैकल्पिक बाटो छ, तर यो बाटो साँघुरो छ। भीमफेदीदेखि कुलेखानी खण्डको भाग साँघुरो र धेरै घुम्ती भएकाले यो बाटो हलुका सवारीका लागि उपयुक्त बन्न सक्छ। त्यस्तै हेटौँडा मकवानपुर गढी ठिङ्गन छपेली हुँदै ललितपुर निस्कने अर्को वैकल्पिक मार्ग पनि राजधानी आउन जान प्रयोग गर्न सकिनेछ। यो सडकको केही भाग भने कच्ची छ। हेटौँडाबाट कुलेखानी चितलाङ हुँदै थानकोट निस्कने अर्को बाटो पनि छ, यो बाटो पनि हलुका गाडीका लागि विकल्प हुन सक्छ। पूर्वबाट आउने गाडीका लागि सिन्धुली धुलिखेलको बीपी राजमार्ग खुला छ।
4: बाढीले धेरै प्रभावित रसुवाको आमा छोदिङमो गाउँपालिकामा छिटो यातायात सञ्चालन गर्न नसकेमा खाद्यान्न अभाव बढ्ने स्थानीयले बताएका छन्। प्रहरी कार्यालयमा जेनेरेटर चलाएको मौकामा मोबाइल फोन चार्ज गरेका बेला हामीसँग भएको सम्पर्कमा 5 नम्बर वडाका स्थानीय कृष्ण नेपालीले आफ्नो अवस्था सुनाउनु भयो।
8: त्यहाँ खाना पानी नभएर समस्यामा परेको मान्छेहरूको बारेमा केही जानकारी आएको छ, कोही छ भने?
9: अहिले त्यस्तो खानै नपाएर त अब त्यस्तो त छैन सर। अहिले अब चाहिँ गाह्रो हुने अवस्था चाहिँ छ सर, किनभने अब आउने जाने बाटो बन्द छ, पुल छैन, अब कसैको अब हुन्छ नि अब कोहीले ल्याएर राखे हुँदैन यस्तो होला भन्ने कसैलाई थाहा भएन, अब अभरजट यस्तो भयो, अब केही समयपछि त यो त भइ नै हाल्छ हजुर।
8: अनि हजुरको चाहिँ त्यति बेला बाढी गइसकेपछि कस्तो कस्तो उद्धारमा खटिनु भयो कि भएन, कस्तो कस्तो पीडितहरू तपाईँको घरसम्म पनि आइपुग्नु भयो होला?
9: होइन, हेली आएर उद्धारहरू त यहाँ मान्छे धेरै घटना घटे सर। यहाँ सबै काम गर्न जाने गाडीका ड्राइभरहरू ओडजोर गर्ने काम गर्ने मान्छेहरू त भसक्कै गए नि सर जानु त।
8: अनि अहिले कति दिनपछि चल्यो हजुरको टेलिफोन, त्यसपछि त्यहाँ बिजुली?
9: बिजुली त छँदै छैन सर अहिले। जेनेरेटरबाट बेलुका कतै अब चौकीतिर आइपुग्छ, त्यहाँ गएर चाहिँ मोबाइल चार्ज गरेर चाहिँ यसो हेर्ने गरिरहेको छ हजुर।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य आधारमा गरेका आक्रमणको जवाफ दिने चेतावनी दिनुभएको छ। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले इरानमाथि कडा कारवाही गर्ने बताउनु भएको हो। इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डन स्थित अमेरिकी आधार लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरेको हो। ट्रम्पले थप कारवाहीको चेतावनी दिए पनि दुवै पक्षबीच तनाव बढ्दै गएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS Gurkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: सुरुङभित्र सेनाको टोलीले खोजी गर्दा पनि कर्मचारी फेला नपरेको खबरपछि रसुवागढी आयोजना निराश बनेको छ। आयोजनाका सूचना अधिकारी नरनाथ न्युपानी,
4: हामी आफू गएर पत्रलास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे भयो अहिलेलाई त्यही नै हो भनिठान्नुपर्छ। हाम्रो कर्मचारीहरू चाहिँ विद्युत गृहभित्र र बाहिर गरेर 14-16 हुनुपर्छ भन्ने हाम्रो चाहिँ अनुमान थियो। कतिजना कर्मचारी र कुन कर्मचारी कुन स्थानमा थिए भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन। अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न। तर अनुमानको आधारमा 14-16 कर्मचारी पावर हाउस भित्र र बाहिर गरेर हुनुपर्छ। बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सक्ने भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन। त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ, त्यो सर्चमा चाहिँ रसगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ। अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ।
5: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नुपर्छ?
4: 250 भित्र जानुपर्छ।
5: भनेको त्यो चाहिँ अन्तिम हो?
4: हजुर, 250 अन्तिम हो। यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ। विद्युत गृह चाहिँ करिबन 70-75 जति चौडाइको छ र विद्युत गृहको भुइँ तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ। त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ। विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ। सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ। अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो, त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ।
5: जस्तो कन्ट्रोल रुम, विद्युत गृह जुन भन्नु भनिहाले, त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
4: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ। अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो। उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो। त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो। त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ। अब केही भन्न सकिने अवस्था छैन। उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नुभएबाट हामी चाहिँ अलिक निराशै छौँ।
5: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
4: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो। त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरू नै जानुभयो। पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो, तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै हिसाबले तयारी अवस्थामा हुनुहुन्थ्यो नि, आफ्नो ड्रेसमा हुनुहुन्थ्यो। त्यहाँ हिलो पनि धेरै भए हिसाबले तपाईँहरू हामी नै जान्छौँ भनेर टर्च लिएर उहाँहरू जानुभएको हो र बाहिर आएर उहाँले गर्नु भएको रिपोर्टिङ चाहिँ त्यस्तै नै छ।
5: रसुवागढी आयोजनाको चाहिँ 93 खोजी भइरहेको भन्ने कुराहरू आइरहेको छ। 14-16 जति चाहिँ अहिले पनि त्यहीँभित्र हुन सक्छन् भन्ने तपाईँहरूको अनुमान?
4: हुन सक्छन् भन्ने हो हाम्रो। 14-14 त्यहाँभित्र छन् भनेर भन्न सकिने अवस्था पनि रहेन। त्यहाँभित्र चाहिँ अन्यत्र भन्दा अलिकति फरक परिवेश हुनसक्छ। अलिकति अक्सिजन सप्लाई भइरहेको छ भने उहाँहरू जीवित हुनुहुन्छ। त्यहाँभित्र पानीको व्यवस्था छ, त्यहाँभित्र बस्ने ठाउँको व्यवस्था छ, त्यो त हाम्रो घरै हो। त्यसैले त्यहाँ सक्सेसफुल हुनुहुन्छ, उद्धार गरिदिनु पर्यो भनेर उहाँहरूलाई हामीले सूचना पुर्याएका हौँ। त्यो अनुसार उहाँहरूले हामीले गऱ्यौँ पनि भन्नुभयो। यत्रा कर्मचारीहरू हराइरहनु भएको छ, कसरी माग्नु हजुर छ नि हामीलाई हजुर पनि।
3: पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि राजधानी बाहिर ग्यास भरिने भएको छ।
6: ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर फरेर गाड़ीमा लैजाने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल अल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका 16 उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका उद्योग समन्वय गरी ग्यास भर्ने भएका छन्। उपत्यका र छिमेकी जिल्लामा मात्र जम्मा खपतको 40% बढी ग्यास आवश्यक रहेको उहाँको भनाइ छ। संघका सदस्य समेत रहनुभएका बाबा ग्यासका संचालक विमल काला खेतीले कृष्णवीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिनुभएको छ। यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथ सहितका सड़कबाट काठमाडौँ लगिने उहाँले बताउनु भएको छ। बाहिर उद्योगमा ग्यास भर्ने काम शुरू भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उहाँले झगडा नराख्न सुझाव दिनुभएको छ। श्री ग्यासले बाबा श्री कृष्णले साई बाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले सहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको काला खेतीले जानकारी दिनुभएको छ।
3: हवस् त, खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: गोर्खा रेडियो हो
1: सैन्य समुदाय मा
2: लाइन भरि
1: अन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
4: रसुवाको बटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्त आफ्ना प्रियजन फेला नपर्दा पीडामा छन्। खोजीमा धेरै ठाउँ पुग्दा समेत अवस्था पत्ता नलागेपछि उनीहरूले सरकारले खोजी गरेर अवस्था परिवारलाई जानकारी गराउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
5: तुलसीपुरका सुरेश चौधरी रसुवाको टिमुरेमा सड़क निर्माणको काम गर्नुहुन्थ्यो। भदौ 9 गते साँझ घरमा श्रीमतीसँग कुरा हुँदा अब दशैंमा घर आउने कुरा थियो, तर भोलिपल्ट रसुवामा आएको विनाशकारी बाढीपछि उहाँको कुनै जानकारी छैन। श्रीमतीले बाढीपछि दाङबाट चितवन र पोखरासम्म आएर अस्पतालहरूमा खोजी गर्नुभयो, तर उहाँको पहिचान हुन सकेन। श्रीमानको अवस्था थाहा नहुँदा उहाँ गहिरो पीड़ामा हुनुहुन्छ। घरमा छोरा छोरीले जसरी पनि बाबालाई लिएर घर आउनु भनेकाले उहाँलाई अझ बढी पीड़ा थपिएको छ। कसरी घर फर्कने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ।
6: सम्पर्कमा आउँदा छैन अनि जस्तो फर्स्ट गर्नुलाई मेरो श्रीमानको नाम सुरेश चौधरी हो अनि हामीलाई त एकदम चिन्तितमा छौँ हाम्रो अनि यतासम्म आएर पनि हामी त्यो गर्न सकेनौँ, चिन्न सकेनौँ। जस्तरी भयो भने खोजेर हामीलाई जानकारी गराउनु होला। फोन त अघिल्लो दिन फोन भयो, पछि दिन त्यस्तो भयो। साँझ 5 बजीतिर फोन गर्नुभएको थियो, 5 बजी फोन गरेर त पछि दिउँसो त यस्तो खबर आयो। म गएको एक महिना 5-6 दिन भएको थियो। साँझको 5 बजी आउनुभयो, यता 5 बजी 2 छ, त्यो छोरा यो छोरी छ। तपाईँ चाहिँ म चिन्तितमा छौँ बच्चापछि पनि। जस्तरी भयो भने बाबाले आउनु भएको छ, हाम्रो बाबा कहाँ जानुभएको छ, जस्तरी भयो भने के गर्नु हुन्छ, ल्याउनुलाई भनेको छौँ छोराछोरी बिताउने आज। जस्तरी भयो भने गरिदिनुलाई, हाम्रो त अब गरिब दुखी मान्छे
5: भोटेकोशी बाढीपछि पोखरामा 102 शव ल्याइएको छ। धादिङ, गोर्खा, तनहुँ र नवलपरासीका त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शव यहाँ ल्याइएको हो। हालसम्म 15 शव पहिचान भएर आफन्तलाई बुझाइएको छ भने अन्यको पहिचान हुन सकेको छैन। कतिपय शव पहिचान गर्न सकिने भए पनि परिवार सम्पर्कमा आएका छैनन् भने अधिकांश शव चिन्न नसक्ने अवस्थाका छन्। बाढीपछि आफ्ना प्रियजनको खोजीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरूको भीड़ लाग्ने गरेको छ। आफ्ना प्रियजनको कुनै जानकारी नहुँदा परिवार पीड़ामा छन्। सरकारले छिटोभन्दा छिटो खोज तलास गरेर आफ्ना मान्छेको अवस्था जानकारी गराउन परिवारले माग गरेका छन्।
7: मेरो छोरा नारायण अधिकारी र ऊ नुवाकोटको तल्लो त्रिशुली थिरीबी फेवा कन्स्ट्रक्सनमा हेल्पर काम गर्दै थियो। ऊ लगायत हाम्रो 17 टिम थियो नाइटको ड्युटीमा, उनीहरू अहिले सम्पर्कविहीन भएको हुनाले हाम्रो राज्यलाई छिटोभन्दा छिटो खोज तलासी गरिपाऊ भन्ने आह्वान गर्दछौँ।
4: स्थानीय तह र प्रदेश सरकारसँग अरू दलहरूसँग समेत सहकार्य नगर्दा बाढी प्रभावितको उद्धार राहतमा सरकारले काम गर्न नसकेको गुनासो चर्किँदै जाँदा सत्तारूढ रासोपाले उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनको पहल थालेको छ। विपदपछिको पुनर्निर्माण, जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन रासोपाले छलफल आयोजना गरेको हो। बैठक दिउँसो सिंहदरबारको रासोपा संसदीय दलको कार्यालयमा डाकिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। पोखरा लगिएका भोटेकोशी बाढीका मृतकलाई पनि जमिनमै व्यवस्थापन गरिने भएको छ। नवलपुर, धादिङ, तनहुँ र गोर्खाबाट पोखरा लगिएका 102 शवमध्ये हिजोसम्म 16 मात्रै पहिचान गरेर आफन्तलाई बुझाइएको कास्कीका सिडिओ कुमार सिंह गुरुङले जानकारी दिनुभएको छ। 72 सालको विनाशकारी भूकम्प र 76 आएको कोविड महामारीको प्रभावले अहिलेसम्म राम्ररी उठ्न नसकेको मुलुकको अर्थतन्त्रमा फेरि अर्को ठूलो धक्का लागेको छ। भदौ 10 भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रुपियाँ बराबरको भौतिक क्षति भएको छ। हजारौं सर्वसाधारण घरबार विहीन भएका छन्। आधा दर्जन जति ठूला साना बजार ध्वस्त भएका छन्। 41 पुल बगेका छन् भने 40 पक्की सड़क भत्किएको छ। सड़क र पुलमा मात्रै 20 क्षति पुगेको छ। भोटेकोशीमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी अर्को आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाढीले प्रमुख रूपमा 3 जिल्लामा भौतिक क्षति पुर्याए पनि यसको ठूलो प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ। सरकारले सुरुवाती अनुमान नै 8 खर्ब रुपियाँ भन्दा धेरै क्षति भएको गरेको छ। गत शनिबार अर्थमन्त्री स्वर्णिम वाग्ले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा करिब 7-8 खर्बको क्षति पुग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको थियो। यसले पनि समस्या कति गम्भीर छ भन्ने देखाएको छ। अर्थमन्त्री वाग्लेको जस्तै भोटेकोशी बाढीले अर्थतन्त्रलाई केही वर्ष पछाडि धकेलिएको अनुमान अर्थविदहरूको पनि छ। हवस् त, खबर यति नै।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: रसुवाको भोटेपछि बाढीको सातौं दिन पुग्दा मृतक संख्या पनि बढ्दै गएको छ। हालसम्म 987 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ। रसुवामा 27, नुवाकोटमा 95, धादिङमा 55 र गोर्खामा 65 जनाको शव फेला परेको छ। त्यस्तै तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 3 जना सम्पर्कविहीन छन्। त्यस्तै रसुवामा करिब 865, नुवाकोटमा 1558, जलविद्युत आयोजनामा 639 जना सम्पर्कविहीन छन्। त्यस्तै 583 जना विदेशी नागरिक, विदेशीसँग घुम्न आएका नेपाली 164, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 र क्वारेन्टिन कार्यालयका 3 जना पनि सम्पर्कविहीन छन्। हालसम्म 11,800 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाले 253 विदेशी सहित 3,700 जनालाई हवाई उद्धार गरेको जनाएको छ। सेनाले उद्धारका लागि करिब 600 उडान गरेको पनि जनाएको छ। हाल उद्धार राहत अभियानका लागि 21,111 सुरक्षाकर्मी परिचालन भएको पनि प्राधिकरणले जनाएको छ। यो अभियानमा नेपाल प्रहरीका 7,900, सेनाका 8,900 र सशस्त्रका 4,200 सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म 37 ट्रक, 37 बलेरो र हेलिकप्टरका 9 उडान मार्फत राहत सामग्री पठाइएको पनि प्राधिकरणले जानकारी दिएको छ। स्थानीय तह र प्रदेश सरकारसँग सँगै अरू दलसँग समेत सहकार्य नगर्दा बाढी प्रभावितको उद्धार राहतमा सरकारले काम गर्न नसकेको गुनासो चर्किँदै जाँदा सत्तारूढ रासोपाले उच्च स्तरीय सर्वदलीय संयन्त्र गठनको पहल थालेको छ। विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरणका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन रासोपाले छलफल आयोजना गरेको हो। बैठक आज दिउँसो सिंहदरबारको रासोपा संसदीय दलको कार्यालयमा डाकिएको रासोपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको हो। रसुवा बाढी लगत्तै बसेको सर्वदलीय बैठकले विपदको दिगो समाधान र पूर्व तयारीका विषयमा 10 बजे संकल्प पारित गरेको थियो। संकल्पको 10 नम्बर मुद्दामा विपद व्यवस्थापन, पुननिर्माण र जोखिम न्यूनीकरणमा दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख छ। पृथ्वी राजमार्गको कृष्णभिरमा सड़क भाँसिएपछि राजधानी बाहिर ग्यास भरिने भएको छ।
4: ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर फरेर गाडीमा लैजाने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल अल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका 16 उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्। उपत्यका र छिमेकी जिल्लामा मात्र जम्मा खपतको 40% बढी ग्यास आवश्यक रहेको उहाँको भनाइ छ। संघका सदस्य समेत रहनुभएका बाबा ग्यासका संचालक विमल काला खेतीले कृष्णवीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिनुभएको छ। यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथ सहितका सड़कबाट काठमाडौँ लगिने उहाँले बताउनु भएको छ। बाहिर उद्योगमा ग्यास भर्ने काम शुरू भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उहाँले झगडा नराख्न सुझाव दिनुभएको छ। श्री ग्यासले बाबा, श्री कृष्णले साई बाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले सहारा उद्योगमा ग्यास भर्न शुरू गरिसकेको कालाखेतीले जानकारी दिनुभएको छ। अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न शुरू गरेको उहाँको भनाइ छ।
3: राजसंघीय जनसंख्या कोष र नेपाल रेडक्रसले भोटेकोसी बाढी पीड़ित महिला र किशोरीलाई महिनावारीका बेला चाहिने डिग्नेटी किट र मनोसामाजिक परामर्श सेवा दिन थालेका छन्। महिलाहरूलाई मर्यादा सामग्री, किशोरीहरूलाई किशोरी किट वितरण गरिएको हो। साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर पनि राखिएको रेडक्रसले जनाएको छ। हालसम्म 2,000 डिग्नेटी किट, 400 किशोरी किट र 3,000 पाल वितरण भइसकेको पनि कोषले जनाएको छ। स्वास्थ्य शिविरमा अत्यावश्यक स्वास्थ्य सेवा सहित मनोसामाजिक परामर्श, यौन तथा प्रजनन स्वास्थ्य सेवा पनि दिइएको कोषको भनाइ छ। ककनी किसपाङ क्षेत्र, त्रिभुवन मावि विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्य भवन विदुर लगायतका प्रभावित महिला र किशोरीलाई डिग्निटी किट उपलब्ध गराइएको र धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीका लागि समेत डिग्निटी किट वितरण गर्ने तयारी भइरहेको नेपाल रेडक्रसले जानकारी दिएको छ। हवस् त अहिलेसम्मको खबर यति नै, नमस्कार।
2: यो बीएफबीएस

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नुवाकोटको विदुर 10 बेत्रावतीमा एउटै घरबाट 24 शव निकालिएको छ। उद्धारमा खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 24 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखेर भित्र पस्दा उत्तरगया मिनी मार्ट रहेको घरमा अन्य 23 शव भेटिएको प्रहरीले जनाएको छ। एक बालिका, 11 पुरूष र 12 महिलाको शव निकाली मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसी बाढ़ीको 7 दिन पुग्दा मृतकको संख्या पनि बढ़दै गएको छ। हालसम्म 987 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ।
4: रसुवामा 27, नुवाकोटमा 95, धादिङमा 55 र गोर्खामा 65 जनाको शव फेला परेको छ। त्यस्तै तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 3 जना सम्पर्कविहीन छन्। त्यस्तै रसुवामा 865, नुवाकोटमा 1558, जलविद्युत आयोजनामा 639 जना सम्पर्कविहीन छन्। त्यस्तै 583 जना विदेशी नागरिक, विदेशीसँग घुम्न आएका नेपाली 164, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 र क्वारेन्टिन कार्यालयका 3 जना पनि सम्पर्कविहीन छन्। हालसम्म 11,800 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाले 253 विदेशी सहित 3,700 जनालाई हवाई उद्धार गरेको जनाएको छ। सेनाले उद्धारका लागि करिब 600 उडान गरेको पनि जनाएको छ। हाल उद्धार राहत अभियानका लागि 21,111 सुरक्षाकर्मी परिचालन भएको पनि प्राधिकरणले जनाएको छ। यो अभियानमा नेपाल प्रहरीका 7,900, सेनाका 8,900 र सशस्त्रका 4,200 सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म 37 ट्रक, 37 बलेरो र हेलिकप्टरका 9 उडान मार्फत राहत सामग्री पठाइएको पनि प्राधिकरणले जानकारी दिएको छ।
3: पोखरा लगिएका भोटेकोसी बाढ़ीका मृतकहरूलाई पनि जमीनमै व्यवस्थापन गरिने भएको छ। नवलपुर, धादिङ, तनहुँ र गोर्खाबाट पोखरा लगिएका 102 शव मध्ये हिजोसम्म 16 मात्रै पहिचान गरेर आफन्तलाई बुझाइएको कास्कीका सीडीओ कुमान सिंह गुरूङले जानकारी दिनुभएको छ। अब बाँकी शवको डीएनए नमूना संकलन र कानूनी प्रक्रिया पूरा गरेपछि जमीनमै व्यवस्थापन गरिने गुरूङले जानकारी दिनुभएको हो। ती शव व्यवस्थापनका लागि सम्भावित ठाउँको खोजी भइरहेको पनि उहाँको भनाइ छ। शवको खोजीमा आएका आफन्तहरूलाई पोखरामै खाना बस्नको व्यवस्था मिलाइएको पनि सीडीओ गुरूङले जानकारी दिनुभएको छ। शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ। नवलपुरबाट 41, धादिङबाट 27, तनहुँबाट 23 र गोर्खाबाट 11 शव पहिचान र पोस्टमार्टमका लागि पोखरा लगिएको थियो। ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। यसअघि त्रिशुली र नारायणी किनारमा फेला परेका शवमध्ये हालसम्म 280 शवको डीएनए संकलनपछि चितौन देवघाटको जंगलमा व्यवस्थापन गरिएको थियो। कृष्णवीरको पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोसीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुलीमा पानीको बहाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध भएको छ। सड़क विभागले 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो। सड़क विभागका भू प्राविधिक विज्ञ मधुसूदन आचार्यका अनुसार तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो हटाएर सिंगल लेन डाइभर्सन बनाउन सकिने सम्भावना छ। 3-4 मेसिन परिचालन गरी काम गर्दा कम्तीमा 2 हप्तामा कृष्णवीर क्षेत्रको सड़क खुलाउन सकिने उहाँले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य आधारमा गरेको आक्रमणको जवाफ दिने चेतावनी दिनुभएको छ। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले इरानमाथि कड़ा कार्यवाही गर्ने बताउनु भएको छ। इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डन स्थित अमेरिकी आधारलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरेको हो। ट्रम्पले थप कार्यवाहीको चेतावनी दिए पनि दुवै पक्षबीच तनाव बढ़दै गएको छ। पति जेडी भान्स।
2: We know that they continue to shoot at commercial shipping. We continue to have a lot of tools at our disposal to prevent them from doing so, or at least cut down on them from doing so. And that's what the president is saying is, look, you guys are shooting at commercial shipping. You guys are behaving like a terrorist country. You've got to stop, or there are going to be some consequences.
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: रसुवाको भोटेको सिबाडीको सातौं दिन पुग्दा मृतकको संख्या पनि बढ्दै गएको छ। हालसम्म 1003 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतमा 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। नुवाकोटको विदुर 10 बेत्रावतीमा एउटै घरबाट 24 शव निकालिएको छ। उद्धारमा खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 24 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखेर भित्र पस्दा उत्तर गया मिनी मार्ट रहेको घरमा अन्य 23 शव भेटिएको प्रहरीले जनाएको छ। एक बालिका, 11 पुरूष र 12 महिलाको शव निकाली मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। कृष्णभीरको पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोसीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुलीमा पानीको बहाव बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध भएको छ। सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकाल
4: तत्कालको स्थिति हेर्दाखेरि चाहिँ पहिलाकै हाम्रो जुन पहिला स्लो फेलर थियो त्यही लाइनबाट गएको देखिन्छ र अहिले तत्काल बाटो खुलाउनको लागि माथिबाट हामीले लगाएको ग्याबेन यसको माथि पनि चिरा परेको हुनसक्छ। त्यो माथिको टपको पार्टलाई हामीले निकालेर त्यहाँबाट हामी डाइभर्सन रोड खोल्न सक्ने जस्तो सम्भावना देखिन्छ। यो माथिको पार्ट निकाल्दाखेरि चाहिँ यो स्लोपलाई पनि अनलोडिङ हुने, त्यसको लोड चाहिँ घट्ने टपमा, र क्र्याक भइसकेको पार्ट भएको हुनाले यसलाई निकालेर हामीले कम्तीमा पनि अहिले सिङ्गल लेन बाटो निकाल्न सकिन्छ। अहिले हामीले तल कटानलाई तत्कालै रोक्नलाई ड्रोन इमेज हेर्दाखेरि चाहिँ बटममा यो कटान गरेर उसले एउटा बेडरकको लेभलमा भिदिसकेको देखिन्छ। त्यहाँ लुज माटोहरू देखिन्न, जुन रिभरको लाइनमा त्यो लाइन चाहिँ इरेगुलर सेपको छैन, माथिबाट मेटेरियल तानिरहेको जस्तो देखिन्न। अहिले लगभग त्यहाँ या त बोल्डर छ या त बेडरक भेटेको छ उसले, त्यो कटान कन्टिन्यू भएको जस्तो देखिन्न। हाललाई चाहिँ पानीको बहाव धेरै नै ठुलो भएको हुनाले अहिले तल केही नगर्दाखेरि पनि तत्काललाई चाहिँ माथिबाट डाइभर्सन निकालेर बाटो खोल्न सकिन्छ जस्तो सम्भाव्यता देखिन्छ।
3: मुलुकको अर्थतन्त्रमा रसुवा भोटेकोसीको बाढ़ीले फेरि पनि धक्का लागेको छ।
5: भदौ 10 भोटेकोसी नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रूपियाँ बराबरको भौतिक क्षति भएको छ। हजारौं सर्वसाधारण घरबार विहीन भएका छन्। आधा दर्जन जति ठूला साना बजार ध्वस्त भएका छन्। 41 पुल बगेका छन् भने 40 किलोमिटर पक्की सड़क भत्किएको छ। सड़क र पुलमा मात्रै 20 अर्बको क्षति पुगेको छ। भोटेकोसीमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी अर्को आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाढ़ीले प्रमुख रूपमा 3 जिल्लामा भौतिक क्षति पुर्याए पनि यसको ठूलो प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ। सरकारले शुरूआती अनुमान नै 8 खर्ब रूपियाँ भन्दा धेरै क्षति भएको गरेको छ।
3: रसुवाको भोटेकुसी बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्त आफ्ना प्रियजन फेला नपर्दा पीड़ामा छन्। खोजीमा धेरै ठाउँमा पुग्दा समेत अवस्था पत्ता नलागेपछि उनीहरूले सरकारले खोजी गरेर अवस्था परिवारलाई जानकारी गराउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट।
6: तुलसीपुरका सुरेश चौधरी रसुवाको टिमुरेमा सड़क निर्माणको काम गर्नुहुन्थ्यो। भदौ 9 साँझ घरमा श्रीमतीसँग कुरा हुँदा अब दशैंमा घर आउने कुरा थियो, तर भोलिपल्ट रसुवामा आएको विनाशकारी बाढ़ीपछि उहाँको कुनै जानकारी छैन। श्रीमतीले बाढ़ीपछि दाङबाट चितवन र पोखरासम्म आएर अस्पतालहरूमा खोजी गर्नुभयो, तर उहाँको पहिचान हुन सकेन। श्रीमानको अवस्था थाहा नहुँदा उहाँ गहिरो पीड़ामा हुनुहुन्छ। घरमा छोरा छोरीले जसरी पनि बाबालाई लिएर घर आउनु भनेकाले उहाँलाई अझ बढी पीड़ा थपिएको छ। कसरी घर फर्कने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ।
7: हामीलाई त एकदम चिन्तितमा छौँ हामी, अनि यतासम्म आएर पनि हामी त्यो गर्न सकेनौँ, चिन्न सकेनौँ। जस्तरी भए पनि खोजेर हामीलाई जानकारी गराउनु होला। फोन त अघि दिन फोन भयो, पछि दिन त्यस्तो भयो। साँझ 5 फोन गर्नुभएको थियो, 5 फोन गरेर त पछि दिउँसो त यस्तो खबर आयो। गएको 1 महिना 5-6 भएको थियो। साँझको 5 बजे आउनुभयो हेर्नु 5 बजे 2 छ त्यो छोरा यो छोर छ तपाईँ चाहिँ उहाँ चिन्चितमा छन् 5 बजे पनि जस्तोले पनि बाबाले आउनुभएको छ बाबा कहाँ
3: अहिलेसम्मका खबर यति नै नमस्कार
1: यो BFBS गोर्खा रेडियो हो

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: रसुवाको भोटेकोसी बाढ़ीको सातौं दिन पुग्दा मृतकको संख्या पनि बढ्दै गएको छ। हालसम्म 1003 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतमा 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्तुत गर्नुभएको विशेष प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गरेको छ। यस्तै घाइतेहरूको निशुल्क उपचार गराउन तथा वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। यस्तै भोटेकोसी बाढ़ीपछिको अवस्था राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। जवाफदेहिता निगरानी समितिले बाढ़ी पीड़ित उद्धारको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। भोटेकोसी बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं बेलैमा उद्धार गर्न नसकेको भन्दै समितिले सरकारको आलोचना गरेको हो। सयौं मान्छे फँसेको जानकारी हुँदाहुँदै पनि बेलैमा उद्धार नगरिएको भन्दै समितिले सरकार र मातहतका निकायका कामको समीक्षा गर्न माग समेत गरेको छ। सुरुङभित्रको उद्धार गर्न सक्ने राष्ट्रिय क्षमता तत्काल आंकलन नगरिएको र चीन भारत लगायत मुलुकबाट बेलैमा विशेषज्ञ उद्धारकर्मी र उपकरण परिचालन नगरिएको समितिको भनाइ छ। सरकारलाई 16 बुधे सुझाव बुझाउँदै जवाफदेही निगरानी समितिले उद्धारमा ढिलाइ भएको विषयमा निष्पक्ष छानबिन गर्दै जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन माग गरेको छ। सेना, नेपाल प्रहरी र सशस्त्रका उद्धारकर्मीको कामको प्रशंसा गर्दै समितिले सुरुङ उद्धारमा विलम्ब, हेलचेक्र्याई वा लापरवाही भए नभएको विषयमा निष्पक्ष समीक्षाको माग पनि गरेको छ। बाढ़ीको पूर्व चेतावनी प्रणाली प्रभावकारी नभएको, चेतावनी दिए पनि बाढ़ीको गम्भीरता र सम्भावित प्रभावबारे पर्याप्त जानकारी नदिएको पनि समितिको भनाइ छ। बाढ़ी पीड़ितका शव सामूहिक रूपमा गाड्ने निर्णयको आधार र औचित्यबारे सरकारले परिवारलाई आश्वस्त पार्नुपर्ने समितिको सुझाव छ। चीनले नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीनले तातोपानी वनसार कार्यालयका वनसार अधिकृत तुल बहादुर पाण्डेलाई इमेल मार्फत झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयका लागि बन्दरगाह बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेको बताउनु भएको छ। झ्याङमु बन्दरगाहबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चीनी पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। बाढ़ीले रसुवागढ़ी नाका बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। मुख्य पर्व दशैं र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पर्ने व्यवसायीको भनाइ छ। झ्याङमु बन्दरगाह बन्द गरिएपछि नेपाल भित्रिने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। कृष्णवीरको पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुलीमा पानीको बहाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध भएको छ। सड़कको अनुगमनपछि विभागका सहसचिव चुडाराज ढकाल:
4: तत्कालको स्थिति हेर्दाखेरि चाहिँ पहिलाकै हाम्रो जुन पहिला स्लो फेलियर थियो त्यही लाइनबाट गएको देखिन्छ र अहिले तत्काल बाटो खुलाउनको लागि बिमारीबाट हामीले लगाएको ग्याबेन यसको माथि पनि छिरा परेको हुनसक्छ। त्यो माथिको टपको पार्टलाई हामीले निकालेर त्यहाँबाट हामी डाइभर्सन रोड खोल्न सक्ने जस्तो सम्भावना देखिन्छ। यो माथिको पार्ट निकाल्दाखेरि चाहिँ यो स्लोपलाई पनि अनलोडिङ हुने, त्यसको लोड चाहिँ घट्ने टपमा, र क्र्याक भइसकेको पार्ट भएको हुनाले यसलाई निकालेर हामीले कम्तीमा पनि अहिले सिङ्गल लेन बाटो निकाल्न सकिन्छ। अहिले हामीले तल कटानलाई तत्कालै रोक्नलाई ड्रोन इमेज हेर्दाखेरि चाहिँ बटममा यो कटान गरेर उसले एउटा बेडरकको लेभलमा भिडिसकेको देखिन्छ। त्यहाँ लुज माटोहरू देखिन्न जुन रिभरको लाइनमा, त्यो लाइन चाहिँ इरेगुलर सेपको छैन, माथिबाट मेटेरियल तानिरहेको जस्तो देखिन्न अहिले लगभग त्यहाँ या त बोल्डर छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: पशुवाको भेटेपछि बाढीको सातौं दिन पुग्दा मृतक संख्या पनि थपिँदै गएको छ। हालसम्म 1003 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57 र गोर्खामा 65 जनाको शव फेला परेको छ। त्यस्तै तनहुँमा 38, नवलपरासी पर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। भोटेकोशी बाढीबाट भएको क्षतिका लागि 25,87 करोड रुपियाँ बिमा दावी पारेको छ। गएको 15 गतेसम्ममा बाढीले पुगेको क्षतिका लागि 15 इन्सुरेन्स कम्पनीमा 25,87 करोड 35 लाख बराबरको अनुमानित बिमा दावी परेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको हो। सबभन्दा बढी ओरिएन्टल इन्सुरेन्स कम्पनीमा 8 बिमितले 13 अर्ब रुपियाँको अनुमानित बिमा रकम दावी गरेका छन्। त्यस्तै युनाइटेड अजोर्डमा 38 बिमितले 4,97 करोड रुपियाँ, सानीमा जीआईसीमा 102 बिमितले 2,10 करोड र सिद्धार्थ प्रिमियरमा 67 बिमितले 1,88 करोडको दावी गरेका छन्। शिखरमा 127 बिमितको 1,87 करोड, हिमालयन एभरेस्टमा 45 बिमितले 64 करोड, नेकोमा 66 बिमितले 51 करोड र सगरमाथा लुम्बिनीमा 32 बिमितले 24 करोड रुपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार नेपाल इन्सुरेन्समा 32 बिमितले 23 करोड, आइजीआई प्रुडेन्सियलमा 26 बिमितले 18 करोड र एनएलजीमा 21 बिमितले 11 करोड रुपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा अन्तर्गत 52 बिमितले 20 अर्ब रुपियाँभन्दा बढी र 113 बिमितले सम्पत्ति बिमा अन्तर्गतको बिमा लेखमा 2,34 करोड रुपियाँ दावी गरेका छन्। त्यस्तै 313 बिमितले मोटर बिमा अन्तर्गत 1,55 करोड रुपियाँ अनुमानित दावी गरेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढी पीडितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
4: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठन भन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
3: बाढी प्रभावितको उद्धार, राहत सहित पुननिर्माणका लागि अध्यक्ष दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव पनि बैठकले पारित गरेको छ।
4: बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्क विहीनहरूको खोजी, घाइतेहरूको निशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरू बीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद व्यवस्थापन गर्न र भविष्यमा विपद जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकारको विशेष ध्यान जाओस् भन्ने आग्रहसहित यो विशेष प्रस्ताव पारित गरिदिनु हुन अनुरोध गर्दछु।
3: मुलुकको अर्थतन्त्रमा रसुवा भोटेकोशीको बाढीले फेरि पनि धक्का लागेको छ।
5: भदौ 10 भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रुपियाँ बराबरको भौतिक क्षति भएको छ। हजारौं सर्वसाधारण घरबार विहीन भएका छन्। आधा दर्जन जति ठूला साना बजार ध्वस्त भएका छन्। 41 पुल बगेका छन् भने 40 किलोमिटर पक्की सड़क भत्किएको छ। सड़क र पुलमा मात्रै 20 अर्बको क्षति पुगेको छ। भोटेकोशीमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी अर्को आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाढीले प्रमुख रूपमा 3 जिल्लामा भौतिक क्षति पुर्याए पनि यसको ठूलो प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ। सरकारले शुरूआती अनुमान नै 8 खर्ब रुपियाँ भन्दा धेरै क्षति भएको गरेको छ।
3: जवाफदेहिता निगरानी समितिले बाढी पीडित उद्धारको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। भोटे कोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौंको बेलैमा उद्धार गर्न नसकेको भन्दै समितिले सरकारको आलोचना गरेको हो। सयौं मान्छे फँसेको जानकारी हुँदाहुँदै पनि बेलैमा उद्धार नगरिएको भन्दै समितिले सरकार र माताहतका निकायको कामको समीक्षा गर्न माग पनि गरेको छ। सुरुङभित्रको उद्धार गर्न सक्ने राष्ट्रिय क्षमता तत्काल आकलन नगरिएको र चीन भारत लगायतका मुलुकबाट बेलैमा विशेषज्ञ उद्धार कर्मी र उपकरण परिचालन नगरिएको समितिको भनाइ छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: પેલાય ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો
1: रसुवाको भोटेको सिबाडीको सातौं दिन पुग्दा मृतकको संख्या पनि बढ्दै गएको छ। हालसम्म 1003 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितौरमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। जवाफदेहिता निगरानी समितिले बाढ़ी पीड़ित उद्धारको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। भोटेकोशी बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौंको बेलैमा उद्धार गर्न नसकेको भन्दै समितिले सरकारको आलोचना गरेको हो। सयौं मान्छे फँसेको जानकारी हुँदाहुँदै पनि बेलैमा उद्धार नगरिएको भन्दै समितिले सरकार र मातहतका निकायका कामको समीक्षा गर्न माग समेत गरेको छ। सुरुङभित्रको उद्धार गर्न सक्ने राष्ट्रिय क्षमता तत्काल आंकलन नगरिएको चीन भारत लगायत मुलुकबाट बेलैमा विशेषज्ञ उद्धारकर्मी र उपकरण परिचालन नगरिएको समितिको भनाइ छ। सरकारलाई सोह्र बुधे सुझाव बुझाउँदै जवाफदेही निगरानी समितिले उद्धारमा ढिलाइ भएको विषयमा निष्पक्ष छानबिन गर्दै जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन माग गरेको छ। सेना, नेपाल प्रहरी र सशस्त्रका उद्धारकर्मीको कामको प्रशंसा गर्दै समितिले सुरुङ उद्धारमा विलम्ब, हेलचेक्राइ वा लापरवाही भए नभएको विषयमा निष्पक्ष समीक्षाको माग पनि गरे। बाढ़ीको पूर्व चेतावनी प्रणाली प्रभावकारी नभएको चेतावनी दिए पनि बाढ़ीको गम्भीरता र सम्भावित प्रभावबारे पर्याप्त जानकारी नदिएको पनि समितिको भनाइ छ। बाढ़ी पीड़ितका शव सामूहिक रूपमा गाड्ने निर्णयको आधार र औचित्यबारे सरकारले परिवारलाई आश्वस्त पार्नुपर्ने समितिको सुझाव छ। भोटेकोशी बाढ़ीबाट भएको क्षतिका लागि 25,87 करोड़ रुपियाँ बीमा दाबी परेको छ।
2: गएको 15 गतेसम्ममा बाढ़ीले पुगेको क्षतिका लागि 15 इन्सुरेन्स कम्पनीमा 25,87 करोड़ 35 लाख बराबरको अनुमानित बीमा दावी परेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको हो। सबभन्दा बढी ओरिएन्टल इन्सुरेन्स कम्पनीमा 8 बिमितले 13 अर्ब रुपियाँको अनुमानित बीमा रकम दावी गरेका छन्। त्यस्तै युनाइटेड अजोर्डमा 38 बिमितले 4,97 करोड़ रुपियाँ, सानीमा जीआईसीमा 102 बिमितले 2,10 करोड़ र सिद्धार्थ प्रिमियरमा 67 बिमितले 1,88 करोड़को दावी गरेका छन्। शिखरमा 127 बिमितको 1,87 करोड़, हिमालयन एभरेस्टमा 45 बिमितले 64 करोड़, नेकोमा 66 बिमितले 51 करोड़ र सगरमाथा लुम्बिनीमा 32 बिमितले 24 करोड़ रुपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत 52 बिमितले 20 अर्ब रुपियाँ भन्दा बढी र 113 बिमितले सम्पत्ति बीमा अन्तर्गतको बीमा लेखमा 2,34 करोड़ रुपियाँ दावी गरेका छन्। त्यस्तै 313 बिमितले मोटर बीमा अन्तर्गत 1,55 करोड़ रुपियाँ अनुमानित दावी गरेको प्राधिकरणले जनाएको छ।
1: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढ़ी पीड़ितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
3: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ, प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठन भन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
1: बाढ़ी प्रभावितको उद्धार, राहत सहित पुननिर्माणका लागि अध्यक्ष दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव पनि बैठकले पारित गरेको छ।
3: बाढ़ी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्क विहीनहरूको खोजी, घाइतेहरूको निशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरू बीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद व्यवस्थापन गर्न र भविष्यमा विपद जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकार सरकारको विशेष ध्यान जाओस् भन्ने आग्रहसहित यो विशेष प्रस्ताव पारित गरिदिनु हुन अनुरोध गर्दछु।
1: चीनले नेपाल चीन उत्तरी नाका तातो पानीको झाङ्बु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीनले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृतलाई इमेल मार्फत जानकारी गराएको हो। खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

यो BFPS पुरखा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો
3: जलविद्युत आयोजनाका सुरुङमा खोजी थालेको सुरक्षा टोलीले केही सुरुङ मार्ग पूरै पुरिएको जनाएको छ। चिलिमे हाइड्रोको सुरुङमा पसेको विदेशी सहित 26 जनाको संयुक्त उद्धार टोलीले करिब 150 मिटर भित्र पुगेपछि भिरालो भाग शुरू भएको ठाउँमा सुरुङ पूरै पुरिएको जनाएको छ। सुरुङ पुरिएका कारण टोलीलाई थप अगाडि बढ़न नसकेर फर्किएको छ। अप्पर त्रिशुली एकमा पनि सुरुङ चालिएको छ। नुवाकोट हाकुको अप्पर त्रिशुली एक आयोजनाको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब 160 मिटर भित्रसम्म पुगेको सेनाले जनाएको छ। त्यहाँ पनि सुरुङ चालिएको भेटिएपछि भित्रको खोजी गर्न अवरोध भएको छ। त्रिशुली 3A आयोजनामा पनि सुरुङको मुख टनेल हेड फेला परेको छ। आज 3 स्काभेटरले माटो पन्साएपछि कम्प्रेसर र रक ब्रेकरको प्रयोग गरेर पस्ने प्रयास गर्दा होलभित्र अत्यधिक पानी आएपछि टनेलको आउटलेट तर्फबाट खोल्ने काम भएको सेनाले जनाएको छ। त्रिशुली 3B आयोजनाको भने कार्यालय र आवास क्षेत्र पहिचान गरिएको छ। उद्धार टोलीलाई त्यहाँ पुग्ने बाटो बनाउन स्काभेटर लगाइएको छ। भदौ 10 रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीको प्रभावित क्षेत्रमा खोज उद्धार राहत वितरण तथा पुनस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ। आज बसेको सर्वदलीय बैठकले प्रदेश पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत र उद्धार परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुलले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले विपदका बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ। उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अप्नाए पनि पीड़ितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड़ दिएको बताउनुभयो। यस्तै सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सुरुङमा फँसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य देवराज चालिसेले सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको बताउनुभयो। भोटेकोसी बाढ़ीबाट भएको क्षतिका लागि 25 अर्ब 87 करोड़ रूपियाँ बीमा दावी परेको छ।
4: गएको 15 गतेसम्ममा बाढ़ीले पुगेको क्षतिका लागि 15 इन्सुरेन्स कम्पनीमा 25 अर्ब 87 करोड़ 35 लाख बराबरको अनुमानित बीमा दावी परेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको हो। सबभन्दा बढी ओरिएन्टल इन्सुरेन्स कम्पनीमा 8 बिमितले 13 अर्ब रूपियाँको अनुमानित बीमा रकम दावी गरेका छन्। त्यस्तै युनाइटेड अजोर्डमा 38 बिमितले 4 अर्ब 97 करोड़ रुपियाँ, सानीमा जीआईसीमा 102 बिमितले 2 अर्ब 10 करोड़ र सिद्धार्थ प्रिमियरमा 67 बिमितले 1 अर्ब 88 करोड़को दावी गरेका छन्। शिखरमा 127 बिमितको 1 अर्ब 87 करोड़, हिमालयन एभरेस्टमा 45 बिमितले 64 करोड़, नेकोमा 66 बिमितले 51 करोड़ र सगरमाथा लुम्बिनीमा 32 बिमितले 24 करोड़ रूपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत 52 बिमितले 20 अर्ब रूपियाँ भन्दा बढी र 113 बिमितले सम्पत्ति बीमा अन्तर्गतको बीमा लेखमा 2 अर्ब 34 करोड़ रूपियाँ दावी गरेका छन्। त्यस्तै 313 बिमितले मोटर बीमा अन्तर्गत 1 अर्ब 55 करोड़ रूपियाँ अनुमानित दावी गरेको प्राधिकरणले जनाएको छ।
3: भोटेकुसी बाढ़ीपछिको उद्धार र राहत व्यवस्थापनमा राहतकर्मीले नै सरकारमाथि प्रश्न उठाएका छन्। करोड़ौंको सरकारी राहत सहित गैर सरकारी संस्था व्यक्ति र दाताले पठाएका खाद्यान्न लत्ता कपड़ा लगायतका सामग्री नुवाकोटको बट्टा र रसुवा धुन्सेको सैनिक ब्यारेक र अरू गोदाममा थुप्रिँदा पीड़ितहरू भने मारमा परेको उनीहरूको गुनासो छ। राधा फाउन्डेशनकी अध्यक्ष राधा पौडेल, भोटेकुसी बाढ़ी पीड़ित कस्तो अवस्थामा कसरी बस्दैछन्? हजुरको टीमले के भन्यो? हजुरले के देख्नुभयो त्यहाँको समग्र?
5: त्यहाँको अवस्था, आफ्नो मान्छे हराएको बाँचेको छ कि मरेको छ त्यसको जानकारी पाउनको लागि चाहिँ ब्यारेकमा मान्छेहरू, आफन्तहरू जो बाँचेको छ नि, उनीहरू ब्यारेकमा थुपिरहनु भएको अवस्था छ एउटा। अर्को चाहिँ जसले बाँच्नु भयो तर आफ्नो घरबार आफ्नो परिवारहरू गुमाउनु भयो, जुन आशा छैन, त्यस्ता मान्छेहरू चाहिँ होल्डिङ सेन्टरमा भेटिन्छन्। होल्डिङ सेन्टर कुनै एउटा सामुदायिक भवन, स्कुल, कुनै ठाउँमा राखेको सँगसँगै विदुरमा राहत दिने मानिसहरू चाहिँ नजिक पनि भयो, सजिलो पनि भयो, धेरै मान्छेहरू भेटिन्छन्, धेरै सङ्घ संस्थाका मान्छेहरू सरकारले एक द्वार प्रणाली भन्दा भन्दै पनि धेरै भेटिन्छन्, सुत्केरी वृद्ध ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विपदले फरक किसिमले प्रभाव पार्छ होइन, उहाँहरूको चाहिँ कस्तो हुन्छ भने आवश्यकता प्राथमिकता अधिकार नै फरक हुने, तर त्यस्ता मान्छेहरूलाई सोलो डोलो गरेर एउटै खालको खानेकुराहरू दिएको, चाउचाउ दिइरहेको देखिरहेछ, बिस्किट दिएको देखिराखेको छ होइन, त्यसले चाहिँ जुन गर्भवती सुत्केरीहरूलाई खानुपर्ने फरक खालको खानेकुरा चाहिन्छ, धेरै कुरा चाहिन्छ नि त उनीहरूलाई, विपद व्यवस्थापन समन्वय समिति हुन्छ, उहाँहरूले त्यसलाई चाहिँ प्राथमिकतामा पारेर सुरुदेखि नै योजना बनाउने बेलादेखि नै त्यसलाई राख्नुपर्ने हो, त्यो कुराहरू छुटिराखेको छ होइन।
3: नुवाकोटमा बाढी पीडितका लागि अब राहतको चाहिँ ओहिरो नै लाग्यो, खासमा चाहिएको राहत चाहिँ महिला सुत्केरी वृद्ध वृद्धालाई चाहिँ चाहिएको राहत चाहिँ नपुगेको हो, यसो भन्न मिल्छ?
5: हो एकदमै, त्यहाँ चाहिँ कतिपय राहत लाने मान्छेहरूले नै त्यो कुरा चाहिँ महसुस गर्नु भएको छैन होइन, खुबै लग्यो भने महिनावारी प्याड लिएर जानु भएको छ, तर महिनावारी प्याड कसरी प्रयोग गर्ने, यसलाई कसरी व्यवस्थापन गर्ने, अलिकति शिक्षा पनि दिनुपर्छ के गर्भवती, अहिले गर्भवतीलाई हामीले जसलाई सपोर्ट गरेको गर्भवतीलाई अहिले चाहिँ एकदमै धेरै तनावको कारणले गर्दा उहाँलाई रगत बग्यो भनेर खबर आयो, त्यो रगत बगी तुरन्तै अस्पताल लानु पर्यो, यतिखेर चाहिँ के अरे कि कुनै संस्थालाई जिम्मा दिन पर्यो जसको त्यसमा एक्सपर्टिज छ र तिमीहरूले यो केसलाई यो एरियामा चाहिँ तिमीहरूले जिम्मा ल्याऊ है भन्नु पर्यो, र सरकारले सहजीकरण गर्नु पर्यो, नियमन गर्नु पर्यो, अनुगमन गर्नु पर्यो, होइन भने राज्यले आफैले विशेष गरी स्थानीय सरकारले चाहिँ त्यसलाई त्यसको जिम्मेवारी लिन पर्यो होइन।
3: जापानकी प्रधानमन्त्री सानाया ताकाइचीले बाढी पछि बेपत्ता आफ्ना 5 नागरिकको खोजी गरिदिन प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गर्नुभएको छ। करिब 10 मिनटको कुराकानीमा प्रधानमन्त्री ताकाइचीले नेपालका बाढी पीड़ितका लागि छिट्टै टेन्ट र ब्ल्याङ्केट लगायतका राहत सामग्री पठाउने जानकारी पनि दिनुभएको छ। आफूले विपत्तु दाटोली पठाउने तयारी गरिरहेको भन्दै वहाँले क्षमताले भ्याएसम्म सबै प्रकारको सहयोग गर्ने वचन दिनुभएको जापानको विदेश मन्त्रालयले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढ़ी पीड़ितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
2: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार राहत पुनर्स्थापना र पुननिर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठन भन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
3: अब खबर फटाफट।
4: मकवानपुरको बाल जागृति विद्यालयमा कक्षा 3 पढ्दै गरेका हेटौडा 5 9 श्रीयांश श्रेष्ठले 3 खुत्रुकेमा जम्मा गरेको बचत बाढी पीड़ितको सहयोगमा खर्च, खुत्रुके फटाउँदा जम्मा भएको 47,580 रुपियाँबाट 20,970 दैवी प्रकोप उद्धार कोष र बाँकी रकमबाट भाँडाकुँडा किनेर बाढी प्रभावित क्षेत्र पठाइयो। रसुवा बाढीपछि हराइरहेका जुम्लाका 76 मध्ये 28 र भक्तपुरका 19 मध्ये 6 सम्पर्कमा अरूको खोजी हुँदै, भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने बाढी पूर्वानुमान महाशाखाको तयारी, जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न केन्द्रको टोली रसुवागढी स्याफ्रुबेसी र बेत्रावती क्षेत्रमा खटियो।
3: लेबर नेता एन्डी बर्नहम प्रधानमन्त्री बनेपछि आज पहिलो पटक हाउस अफ कमन्समा उपस्थित हुन लाग्नु भएको छ। निवर्तमान प्रधानमन्त्री सर कियर स्टारमरले सांसद पदबाट समेत हट्ने घोषणा गरेपछि बर्नहम संसदमा पहिलो पटक उपस्थित हुन लाग्नु भएको हो। बर्नहमले पानी ऊर्जा र यातायातका सार्वजनिक नियन्त्रण बढ़ाउनु पर्ने विषयमा संसदमा बोल्ने अड़कल गरिएको छ। त्यसपछि उहाँले सांसदका प्रश्नको सामना गर्नुहुनेछ। स्काई न्यूजकी लुसी म्याकडेट आज बिहान मन्त्री परिषद बैठक बसेको डाउनिङ स्ट्रीटमा हुनुहुन्छ।
6: Well, of course, Andy Burnham has been Prime Minister for about 6 weeks, but when he came into office, when he walked through the doors of Number 10, he was somewhat protected, I suppose, by the fact that MPs were about to go on their summer break back to their constituencies. That gave the Prime Minister the space to go on this summer tour. He's visited parts of the country. He has spoken a lot about the cost of living. Number 10 says that he's been hearing from voters about what's important to them. Today, for the first time...
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचनाबीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
1: राज्य कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डिएनए नमुना लिन थालिएको एक अधिकारीको भनाई।
2: पहिचानका लागि डिएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको रेलको अस्पतालमा त्यो कामहरू सुरु भएको छ।
0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौतीबारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1,000 नाघेको अधिकारीहरूले बताएका छन्। 3,900 भन्दा बढी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मङ्गलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेछ।
3: नेपालका गृहमन्त्री सुदन गुरुङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रुसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रुसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना 19 आए यता लडाकुहरू विरुद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले, ग्वाभियारेमा मारिने मध्ये फार्क लडाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कारवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलोपटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चिनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जाभन्दा बढी छ। यो वर्षको पहिलो 7 चिनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 रहेको पाइएको छ। गत वर्ष चिनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढीमा ज्यान गुमाएका 1,000 धेरैको शव फेला परेको र 4,500 खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टीसहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरुङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
1: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिएजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहेको र त्यसमा स्थानीय तह तथा अन्य सङ्घ संस्थालाई बेवास्ता गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरुङले सुरुका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा। र यो तिन दिन चार दिन जति चाहिँ हामीले आशा बोकेर भए हामी रेस्क्यू एफर्टमा हामी सुरक्षा कर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, त्यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डिएनए नमुना संकलन गर्न सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डिएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपाल प्रहरीको अस्पतालमा त्यो कामहरू सुरु भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई संकलन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै त्यही डिएनए परीक्षण गरेर त्यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढेको छ।
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डिएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने,
4: सबभन्दा ठुलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौँ, 5 चट्टान फोर्दैछौँ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो भने त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सन हामीले क्राउन फोरेर 24 मिटर माथिपट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ। टनलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौँ, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्न मिलेन। त्यस कारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा लेदो र गेग्रानलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौँ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौँ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौँ। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन, लेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो त्यहाँ?
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौँ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउनभन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने सञ्जय ढकालसँग कुरा गर्दै। बाढीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौतीबारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेसनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन. अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलिक चाँडो आउन सक्छ, किनभने टावर केही पनि भएको छैन. त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ.
7: सुरुङहरूमा धेरै फसेका होलान् भनेर जुन अहिले भनिराखेका छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन, त्यो सुरुङमा कस्तो अवस्था, तपाईँले जाँदाखेरि के देख्नुभयो, खासमा चाहिँ कति मान्छे त्यहाँ फसेका हुन सक्लान्, के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्डमा, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो. सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन. सुरुङभित्रको पारसभित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ. त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ. धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन.
7: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
6: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो. त्यहाँ चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन, मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ. यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ, चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू, होइन, भने बाँच्न सक्ने सम्भावना रहन्छ.
7: अनि विदेशी विज्ञको सहयोग, अहिले अब भारतीय, चिनियाँ र कोरियन पनि आएको भन्ने बुझिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने, इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यु टिममा आएको भए ऊ गर्न सक्छ. अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्क्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकस अलि दिन नसक्दाखेरि अलिक ढिलो भएको हो. छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्ने के लाग्नुपर्छ.
7: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
6: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन. यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ. यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला, होइन, डोक्स कसरी डिजाइन गर्ने, होइन, सर्फेस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ. पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी त जानु पर्यो, होइन, हाम्रो छ, तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ. एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउने यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ.
7: यसलाई पुनर्स्थापना गर्न, पुनर्निर्माण गर्न त वर्षौँ लाग्छ होला, होइन?
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन. एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्ट एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ. त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ.
0: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै. तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. बाढीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौँ. तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ. अन्तिम प्रसङ्ग, रसुवा बाढीले गर्दा तराईका जिल्लाहरूलाई काठमाडौँसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ. पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सडक पूर्ण रूपमा भाँसिँदा त्यो अवरुद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढेको पाइन्छ. केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर.
8: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र काभ्रेमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन. वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ.
0: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर. हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ. अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौँ. त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गत बुधबार बिहान रसुवाको बोटे कोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका सात स्थानीय तहले 1 करोड़ भन्दा बढ़ी सहयोग गरेका छन्। विभिन्न राजनीतिक दल संघ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका छन्। बिथान्चोक गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 35 लाख सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको विपद कोषबाट 15 लाख र जनप्रतिनिधि शिक्षक कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा तथा पारिश्रमिकबाट 20 लाख उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो। रसुवा बाढ़ीमा बेथान्चोकका 3 जना अझै सम्पर्कविहीन छन्। यसैगरी पनौती नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट संकलन भएको रकममा थप गरी 30 लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिनुभयो। बनेपा नगरपालिकाले 15 लाख, पाँचखाल र धुलिखेल नगरपालिका, रोशी र चौरी देउराली गाउँपालिकाले 10 लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। यसैबीच नेपाली कांग्रेस काभ्रेले केन्द्रीय समिति मार्फत 17,66,000 बुझाएको छ। यस्तै सामुदायिक सहकारी पनौतीले 5 लाख, अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालय बनेपाले 5 लाख दिने निर्णय गरेका छन्। भोटे कोशी बाढ़ीमा काभ्रेका 39 जना नागरिक अझै सम्पर्कविहीन भएको जानकारी जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ। कार्यालयका अनुसार हालसम्म जिल्लाका सम्पर्कविहीन मध्ये 8 जना परिवारको सम्पर्कमा आइसकेका छन्। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढ़ीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका मध्ये 324 जना विदेशी नागरिक रहेको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीन झन्नै 4,000 मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका छन्। सुरुङमा फँसेकाहरूको भारत र चीनबाट आएका 2 टोली परिचालन गरी उद्धार भइरहेको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्। भारतीय टोलीले चिलिमी र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यस्तै सब फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फोरेन्सिक प्रक्रिया र डीएनए नमूना संकलनपछि अस्थायी रूपमा जमीनमुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले बताउनुभयो। भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,000 नागिसकेको छ। भोटेकोशी बाढ़ीबाट भएको क्षतिका लागि 25,87,00,000,000 रूपियाँ बीमा दावी परेको छ।
4: गएको 15 गतेसम्ममा बाढ़ीले पुगेको क्षतिका लागि 15 वटा इन्सुरेन्स कम्पनीमा 25,87,35,00,000 बराबरको अनुमानित बीमा दावी परेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको हो। सबभन्दा बढी ओरिएन्टल इन्सुरेन्स कम्पनीमा 8 बिमितले 13 अर्ब रूपियाँको अनुमानित बीमा रकम दावी गरेका छन्। त्यस्तै युनाइटेड अजोर्डमा 38 बिमितले 4,97,00,000,000 रूपियाँ, सानीमा जीआईसीमा 102 बिमितले 2,10,00,000,000 र सिद्धार्थ प्रिमियरमा 67 बिमितले 1,88,00,000,000 दावी गरेका छन्। शिखरमा 127 बिमितको 1,87,00,000,000, हिमालयन एभरेस्टमा 45 बिमितले 64 करोड, नेकोमा 66 बिमितले 51 करोड र सगरमाथा लुम्बिनीमा 32 बिमितले 24 करोड रूपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत 52 बिमितले 20 अर्ब रूपियाँ भन्दा बढी र 113 बिमितले सम्पत्ति बीमा अन्तर्गतको बीमा लेखमा 2,34,00,000,000 रूपियाँ दावी गरेका छन्। त्यस्तै 313 बिमितले मोटर बीमा अन्तर्गत 1,55,00,000,000 रूपियाँ अनुमानित दावी गरेको प्राधिकरणले जनाएको छ।
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढ़ी पीड़ितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
5: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार राहत पुनर्स्थापना पुनर्निर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठन भन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ. भोटेको सीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुलीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ. सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकाल:
4: तत्कालको स्थिति हेर्दाखेरि चाहिँ पहिलाकै हाम्रो जुन पहिला स्लो फेलर थियो त्यही लाइनबाट गएको देखिन्छ र अहिले तत्काल बाटो खोलाउनको लागि माथिबाट हामीले लगाएको ग्याभेन त्यसको माथि पनि चिरा परेको हुनसक्छ. त्यो माथिको टपको पार्टलाई हामीले निकालेर त्यहाँबाट हामी डाइभर्सन रोड खोल्न सक्ने जस्तो सम्भावना देखिन्छ. यो माथिको पार्ट निकाल्दाखेरि चाहिँ यो स्लोपलाई पनि अनलोडिङ हुने त्यसको लोड चाहिँ घट्ने टपमा र क्र्याक भइसकेको पार्ट भएको हुनाले यसलाई निकालेर हामीले कम्तीमा पनि अहिले सिङ्गल लेन बाटो निकाल्न सकिन्छ. अहिले हामीले तल कटानलाई तत्कालै रोक्नलाई ड्रोन इमेज हेर्दाखेरि चाहिँ बटममा यो कटान गरेर उसले एउटा बेडरकको लेभलमा भेटिसकेको देखिन्छ. त्यहाँ लुज बाटोहरू देखिन्न जुन रिभरको लाइनमा, त्यो लाइन चाहिँ इरेगुलर सेपको छैन, माथिबाट मेटेरियल तानिरहेको जस्तो देखिन्न. अहिले लगभग त्यहाँ या त बोल्डर छ या त बेडरक भेटेको छ उसले. त्यो कटान कन्टिन्यू भएको जस्तो देखिन्न. हाललाई चाहिँ पानीको बहाव धेरै नै ठुलो भएको हुनाले अहिले तल केही नगर्दाखेरि पनि तत्काललाई चाहिँ माथिबाट डाइभर्सन निकालेर बाटो खोल्न सकिन्छ जस्तो सम्भाव्यता देखिन्छ.
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढी पीड़ितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ. आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल:
5: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ. यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठन भन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु.
3: बाढी प्रभावितको उद्धार, राहत सहित पुननिर्माणका लागि अध्यक्ष दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव पनि बैठकले पारित गरेको छ.
5: बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्क विहीनहरूको खोजी, घाइतेहरूको निशुल्क उपचार, वैज्ञानिक सब व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणको लागि तहगत सरकारहरू बीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद व्यवस्थापन गर्न र भविष्यमा विपद जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकारको विशेष ध्यान जाओस् भन्ने आग्रहसहित यो विशेष प्रस्ताव पारित गरिदिनु हुन अनुरोध गर्दछु.
3: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ. इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि विद्यमान परिस्थिति र भोटेको सिबाडीका कारण सृजित समस्यालाई मध्यनजर गर्दै निगमले पुरानो मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो. निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3.34 रुपियाँ, डिजलमा 4.33 रुपियाँ, मट्टीतेलमा 10.19 रुपियाँ, हवाई इन्धनमा 4.96 रुपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 35.62 रुपियाँले बढेर आएको छ. काठमाडौँमा हाल पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रति लिटर 200 रुपियाँ कायमै छ. त्यस्तै एलपी ग्यास प्रति सिलिण्डर 2060 रुपियाँ पर्छ. परराष्ट्र मन्त्रालयले भोटेको सिबाडीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार गरिएको जनाएको छ.
6: उद्धार गरिएका मध्ये 324 जना विदेशी नागरिक रहेको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो. उहाँका अनुसार सम्पर्क विहीन झन्नै 4,000 मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका छन्. सुरुङमा फँसेकाहरूको भारत र चीनबाट आएका दुई टोली परिचालन गरी उद्धार भइरहेको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो. भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्. भारतीय टोलीले चिलिमी र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ. दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ. यस्तै 100 फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फोरेन्सिक प्रक्रिया र डीएनए नमूना संकलन पछि अस्थायी रूपमा जमीन मुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले बताउनुभयो। भोटेको सिबाडीमा परेर ज्यान गुमाउनेको संख्या 1000 नागिसकेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

रेडियो BFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जवाबदेहिता निगरानी समितिले बाढ़ी पीड़ित उद्धारको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। भटेकोशी बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौंको बेलामा उद्धार गर्न नसकेको भन्दै समितिले सरकारको आलोचना गरेको हो। सयौं मान्छे फँसेको जानकारी हुँदाहुँदै पनि बेलामा उद्धार नगरिएको भन्दै समितिले सरकार र मातहतका निकायका कामको समीक्षा गर्न माग समेत गरेको छ। सुरुङभित्रको उद्धार गर्न सक्ने राष्ट्रिय क्षमता तत्काल आकलन नगरिएको र चीन भारत लगायत मुलुकबाट बेलैमा विशेषज्ञ उद्धारकर्मी र उपकरण परिचालन नगरिएको समितिको भनाई छ। सरकारलाई सुरु हुँदै सुझाव बुझाउँदै जवाफदेही निगरानी समितिले उद्धारमा ढिलाइ भएको विषयमा निष्पक्ष छानबिन गर्दै जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन माग गरेको छ। सेना नेपाल प्रहरी र सशस्त्रका उद्धारकर्मीको कामको प्रशंसा गर्दै समितिले सुरुङ उद्धारमा विलम्ब हेलचेक्राई वा लापरवाही भए नभएको विषयमा निष्पक्ष समीक्षाको पनि माग गरेको छ। बाढ़ीको पूर्व चेतावनी प्रणाली प्रभावकारी नभएको चेतावनी दिए पनि बाढ़ीको गम्भीरता र सम्भावित प्रभावबारे पर्याप्त जानकारी नदिइएको पनि समितिको भनाइ छ। बाढ़ी पीड़ितका शव सामूहिक रूपमा गाड्ने निर्णयको आधार र औचित्यबारे सरकारले परिवारलाई आश्वस्त पार्नुपर्ने समितिको सुझाव छ। भदौ 10 गते रसुवाको भटेकोशीमा आएको भीषण बाढ़ीको प्रभावित क्षेत्रमा खोज उद्धार राहत वितरण र पुनस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ। आज बसेको सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत र उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले जानकारी दिनुभएको छ। पुनका अनुसार बैठकले विपदका बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत बैठकले दोहोर्याएको छ। उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाए पनि पीड़ितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड़ दिएको बताउनुभयो। सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सुरुङमा फँसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य देवराज चालिसीले सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने भन्ने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको बताउनुभयो। जापानकी प्रधानमन्त्री सानाए ताकाइसीले बाढ़ीपछि बेपत्ता आफ्ना पाँचजना नागरिकको खोजी गरिदिन प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गर्नुभएको छ। करिब 10 मिनटको कुराकानीमा प्रधानमन्त्री ताकाइसीले नेपालका बाढ़ी पीड़ितका लागि छिट्टै टेन्ट र ब्लाङ्केट लगायत राहत सामग्री पठाउने जानकारी पनि दिनुभएको छ। आफूले विपद उद्धार टोली पठाउने तयारी गरिरहेको भन्दै उहाँले क्षमताले भ्याएसम्म सबै प्रकारका सहयोग गर्ने वचन दिनुभएको जापानको विदेश मन्त्रालयले जनाएको छ। अब खबर फटाफट।
4: मकवानपुरको बाल जागृति विद्यालयमा कक्षा 3 पढ्दै गरेका हेटौँडा 5 नौ वर्षीय श्रीयांश श्रेष्ठले 3 वर्षदेखि खुत्रुकेमा जम्मा गरेको बचत बाढ़ी पीड़ितको सहयोगमा खर्च। खुत्रुके फुटाउँदा जम्मा भएको 47,580 रुपियाँबाट 20,970 दैवी प्रकोप उद्धार कोष र बाँकी रकमबाट भाँडाकुँडा किनेर बाढ़ी प्रभावित क्षेत्र पठाइयो। रसुवा बाढ़ीपछि हराइरहेका जुम्लाका 76 जना मध्ये 28 जना र भक्तपुरका 19 मध्ये 6 जना सम्पर्कमा अरूको खोजी हुँदै भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने बाढ़ी पूर्वानुमान महाशाखाको तयारी। जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न केन्द्रको टोली रसुवागढी स्याफ्रुबेसी र बेत्रावती क्षेत्रमा खटियो। पूर्व यातायात व्यवस्थापन प्रहरीले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा निशुल्क बस चलाउने, रसुवा नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला कम्पनीलाई सम्पर्क गर्न सक्ने। धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग बन्द भएपछि अब मकवानपुरको भीमफेदी सिस्नेरी सड़कको दिन फेरिने, 35 किलोमिटर लामो भीमफेदी कोगटे इपा सिस्नेरी सड़क सञ्चालनका लागि बागमती सरकारले तत्काल मर्मत गर्ने र इराक पठाइदिने भन्दै 10,00,000 ठग्ने सिन्धुपाल्चोकी महिला प्रहरी फन्दामा 3 रकम ठगेको खोलेपछि बुढा नीलकण्ठबाट पक्राउ परेकी सिन्धुपाल्चोकी 55 वर्षीय सञ्चमाया तामाङलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाइयो।
3: र आज दिउँसो मुलुकका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पहाडी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी सहित सिन्धुपाल्चोक, लमजुङ, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। यी जिल्लामा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही तथा मध्य प्रदेशका थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीको हिमाली र पहाड़ी भागका थोरै तथा लुम्बिनीको पहाड़ी र तराई भागका एक दुई स्थानमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

जिंदगी भरी कति साढ़ कति बाढ़ जिंदगी भरी जिंदगी।

जो जिंदगी भरी कहाँ कहाँ उड़ी जो जिंदगी भरी जिंदगी।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पटिकोसी बाढी पीड़ितका लागि प्रधानमन्त्री राहत कोषमा आज चेक मार्फत 25,67,00,000 रूपियाँ भन्दा बढी रकम संकलन भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागलेको सचिवालयले आज एकै दिन 80 व्यक्ति तथा संस्थाले चेक मार्फत रकम दिएको जनाएको हो। भोटिकोसी बाढी पछिको उद्धार र राहत व्यवस्थापनमा राहत कर्मीले नै सरकारमाथि प्रश्न उठाएका छन्। करोड़ौंको सरकारी राहत सहित गैर सरकारी संस्था व्यक्ति र दाताले पठाएका खाद्यान्न लत्ता कपड़ा लगायत सामग्री नुवाकोटको बट्टार रसुवा धुन्चेको सैनिक ब्यारेक र अरू गोदाममा थोप्रिँदा पीड़ितहरू भने मारमा परेको उनीहरूको गुनासो छ। राधा फाउण्डेशनकी अध्यक्ष राधा पौडेल,
4: भोटेकोसी बाढी पीड़ित कस्तो अवस्थामा कसरी बस्दैछन्? हजुरको टिमले के भन्यो, हजुरले के देख्नुभयो त्यहाँको समग्र?
5: त्यहाँको अवस्था, आफ्नो मान्छे हराएको बाँचेको छ कि मरेको छ त्यसको जानकारी पाउनको लागि चाहिँ ब्यारेकमा मान्छेहरू आफन्तहरू जो बाँचेको छ नि उनीहरू ब्यारेकमा थुपिरहनु भएको अवस्था छ एउटा। अर्को चाहिँ जसले बाँच्नुभयो तर आफ्नो घरबार आफ्नो परिवारहरू गुमाउनु भयो जुन आशा छैन त्यस्ता मान्छेहरू चाहिँ होल्डिङ सेन्टरमा भेटिन्छन्। होल्डिङ सेन्टर कुनै एउटा सामुदायिक भवन स्कुल कुनै ठाउँमा राखेको सँगसँगै विदुरमा राहत दिने मानिसहरू चाहिँ नजिक पनि भयो सजिलो पनि भयो। धेरै मान्छेहरू भेटिन्छन्, धेरै संघ संस्थाका मान्छेहरू सरकारले एकद्वार प्रणाली भन्दा भन्दै पनि धेरै भेटिन्छन्। सुत्केरी वृद्ध ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विपदले फरक किसिमले प्रभाव पार्छ होइन। उहाँहरूको चाहिँ कस्तो हुन्छ भने आवश्यकता प्राथमिकता अधिकार नै फरक हुने तर त्यस्ता मान्छेहरूलाई सोलो डोलो गरेर एउटै खालको खानेकुराहरू दिएको चाउचाउ दिइरहेको देखिरहेछ, बिस्किट दिएको देखिराखेको छ होइन। त्यसले चाहिँ जुन गर्भवती सुत्केरीहरूलाई खानुपर्ने फरक खालको खानेकुरा चाहिन्छ, धेरै कुरा चाहिन्छ नि त उनीहरूलाई। विपद व्यवस्थापन समन्वय समिति हुन्छ, उहाँहरूले त्यसलाई चाहिँ प्राथमिकतामा पारेर सुरुदेखि नै योजना बनाउने बेलादेखि नै त्यसलाई राख्नुपर्ने हो, त्यो कुराहरू छुटिराखेको छ होइन।
4: नुवाकोटमा बाढी पीड़ितका लागि अब राहतको चाहिँ ओहिरो नै लाग्यो। खासमा चाहिएको राहत चाहिँ महिला सुत्केरी वृद्ध वृद्धालाई चाहिँ चाहिएको राहत चाहिँ नपुगेको हो, यसो भन्न मिल्छ?
5: हो, एकदमै। त्यहाँ चाहिँ कतिपय राहत लाने मान्छेहरूले नै त्यो कुरा चाहिँ महसुस गर्नु भएको छैन होइन। खुबै लग्यो भने महिनावारी प्याड लिएर जानु भएको छ तर महिनावारी प्याड कसरी प्रयोग गर्ने, यसलाई कसरी व्यवस्थापन गर्ने अलिकति शिक्षा पनि दिनुपर्छ के। गर्भवती अहिले गर्भवतीलाई हामीले जसलाई सपोर्ट गरेको गर्भवतीलाई अहिले चाहिँ एकदमै धेरै तनावको कारणले गर्दा उहाँलाई रगत बग्यो भनेर खबर आयो, अब त्यो रगत बगे तुरन्तै अस्पताल लानु पर्यो। यतिखेर चाहिँ के अरे कि कुनै संस्थालाई जिम्मा दिन पर्यो जसको त्यसमा एक्सपर्टिज छ र तिमीहरूले यो केसलाई यो एरियामा चाहिँ तिमीहरूले जिम्मा ल्याऊ है भन्नु पर्यो र सरकारले सहजीकरण गर्नु पर्यो, नियमन गर्नु पर्यो, अनुगमन गर्नु पर्यो। होइन भने राज्यले आफैले विशेष गरी स्थानीय सरकारले चाहिँ त्यसलाई त्यसको जिम्मेवारी लिन पर्यो होइन। अनि तपाईँको यो के अरे बच्चाहरूलाई, बच्चाहरू एकदमै तनावमा हुनुहुन्छ नि त, बच्चाहरूलाई खेल्ने ठाउँ चाहियो, त्यो अनुसारको व्यवस्थापन अलिकति भने पनि। अपाङ्गता भएका ज्येष्ठ नागरिकहरू बच्चाहरूलाई त कसैले पनि गन्दैन नि त, त्यो मान्छेहरूको पीडा सुनिदिने मान्छे नै छैन के। तपाईँले एकद्वार प्रणाली भनेर प्रहरी आर्मी अथवा चाहिँ प्रशासनको कुनै मान्छेसँग चाहिँ गएर मान्छेले सबै कुरा भन्न सक्दैन क्या। हुर्र लगेर अनि सामान बाँडेर चाहिँ त्यो जुन भित्रको उकुस मुकुस छ, म एकदमै म एक्लै भएँ, म पनि मरेको भए हुन्थ्यो, सबै गुमाएर म किन बाँच्न परेको होला भन्ने खालको उसमा बसेको छ नि त मान्छे। यतिखेर चाहिँ रुने रुन मन लाग्नेलाई रुन दिने, अङ्गालो हाल्न आउनेलाई अङ्गालो हाल्न दिने होइन, एकछिन बसेर धैर्यताको चाल सुनिदिने अनि त्यसपछि त्यो त्यो बालिका किशोरी सुत्केरी गर्भवती ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिने खास खास चाहिने सामग्रीहरूको व्यवस्थापन गरिदिने सहजीकरण गरिदिने भयो भने चाहिँ साँचो अर्थमा चाहिँ विपद व्यवस्थापन हुन्छ जस्तो लाग्छ कि मलाई।
3: जलविद्युत आयोजनाका सुरुङमा खोजी थालेको सुरक्षा टोलीले केही सुरुङ मार्ग पुरै पुरिएको जनाएको छ। चिलिमे हाइड्रोको सुरुङमा पसेको विदेशी सहित 26 संयुक्त उद्धार टोलीले करिब 150 मिटर भित्र पुगेपछि भिरालो भाग शुरू भएको ठाउँमा सुरुङ पुरै पुरिएको जनाएको छ। सुरुङ पुरिएका कारण टोलीलाई थप अगाडि बढ्न नसकेर टोली फर्किएको छ। अपर त्रिशुली एकमा पनि सुरुङ टालिएको भेटिएको छ। नुवाकोट हाँकुको अपर त्रिशुली एक आयोजनाको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब 160 मिटर भित्रसम्म पुगेको सेनाले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS

0: भोटे कोशी र त्रिशुलीमा भदौ 10 गते आएको बाढीले 7,000 बढी निजी घरमा क्षति पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक रविन्द्र बोहराले बाढ़ी पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्थापना योजनाबारे जानकारी गराउनु भएको छ। विभागको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति भएको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ। यसको आर्थिक भार करिब 4.5 अर्ब रूपियाँ बराबर रहेको अनुमान गरिएको छ। हाल बाढ़ी पहिरो प्रभावित 3,450 जना व्यक्ति 18 विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 साताभित्र अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ। प्रीफ्याब प्रविधिको प्रयोग गरी प्रति आवास करिब $1,000 लागतमा अस्थायी घरहरू निर्माण गर्ने योजना छ। यसका लागि करिब 90 करोड़ रूपियाँ खर्च हुने अनुमान छ। घरको निर्माणमा विभिन्न दात्री निकायको समेत सहयोगको अपेक्षा गरिएको छ। स्थायी बसोबासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त ठाउँका रूपमा प्रारम्भिक अध्ययन शुरू गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट 1 अर्ब रूपियाँ तत्कालै बाढ़ी प्रभावित क्षेत्रमा पठाइने भएको छ। कोष सञ्चालन समितिको बैठकले तत्काल 1 अर्ब परिचालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डाक्टर गुणाकर भट्टले गृह सचिवको नेतृत्वमा कोष परिचालन हुने गरी विपद व्यवस्थापन कोषमा रकम निकासा गरिएको जानकारी दिनुभएको हो। प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट ब्याङ्कको खाताबाट 1 अर्ब रूपियाँ कोषमा पठाइएको हो। अब यो रकम बाढ़ीग्रस्त क्षेत्रमा उद्धार, राहत, पूर्वाधार सुधार, अस्थायी वासस्थान निर्माण लगायत काममा जिल्ला विपद व्यवस्थापन समिति मार्फत खर्च गर्न सकिनेछ। यसका लागि बाढ़ीग्रस्त पालिका वा जिल्लाका विपद व्यवस्थापन समितिले आवश्यकता अनुसार रकम माग गर्न सक्नेछन्। यसकै आधारमा गृह सचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ। पूर्वाधार विकास मन्त्रालयले कृष्णभीरमाथिबाट नयाँ ट्र्याक खोलेर सड़क सुचारू गर्ने निर्णय गरेको छ। पृथ्वी राजमार्ग सञ्चालन र समस्या समाधानका सम्बन्धमा बसेको बैठकले सड़क सुचारू गर्ने निर्णय गरेको हो। बैठकले कृष्णभीरमा गेभियन ब्रेस्ट वालमाथिबाट सवारी साधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माणको काम तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। ट्र्याक खोल्ने कामसँगै सेक्रिफिसियल गेभियन बक्स तथा बोल्डर हिल साइडबाट तल खसाल्ने काम समेत गर्ने मन्त्रालयले निर्णय गरेको छ। कृष्णभीरको समस्या दीर्घकालीन समाधानका लागि टनेल, सिट पाइल लगायतका विकल्पबारे सड़क विभागले अध्ययन गर्ने पनि निर्णय भएको छ। यसैगरी सम्भावित विकल्पको तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सड़कको व्यवस्था गर्ने पनि मन्त्रालयले निर्णय गरेको छ। भोटेकोशी बाढ़ीपछि त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका र पहिचान खुल्न नसकेका शवको व्यवस्थापन पोखरामा शुरू भएको छ। पहिचान खुल्न नसकेका शवलाई पोखरा स्वर उपल्लो दीप सिसौघारीको सिंचाईको सरकारी जग्गामा व्यवस्थापन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।
1: पोस्टमार्टम तथा शव व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट शवहरू पठाइएको थियो, जसमा 102 शवहरू थिए। 102 मध्ये पूर्वी नवलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 वटा थियो, तनहुँको 24 वटा थियो र सम्पूर्ण शवहरू चाहिँ हामीले 8 दिनसम्म शनाखतको लागि र पोस्टमार्टम प्रक्रियाको लागि राख्यौँ र पोस्टमार्टम अब हिजो सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ र 102 वटा शवमध्ये 19 वटा पहिचान भइसकेको अवस्था छ र जो शवहरू पहिचान हुन सक्नु भएन उहाँहरूको चाहिँ डिएनए निकाल्ने कामहरू पनि सँगसँगै पोस्टमार्टम सँगसँगै भइसकेको छ।
0: अहिलेसम्म खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले भोटेको सिबाडीबाट करिब 16 लाख मानिस प्रभावित भएको तथ्याङ्क सहितको प्रतिवेदन

0: सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार बाढीबाट गएको साँझसम्म 1,000 बढीको मृत्यु पुष्टि भइसकेको छ।
1: मानवीय क्षति 1,050 पुगेको छ। 3,916 सम्पर्कविहीन सब फेला परेका स्थानहरूमा रसुवामा 41, तनहुँमा 38, नुवाकोटमा 142, नवलपरासी पूर्वमा 216, धादिङमा 57, नवलपरासी पश्चिममा 170, गोर्खामा 65, चितवनमा 321 जनाको शव प्राप्त भएको छ। सम्पर्कविहीनमा नेपाल प्रहरीबाट 25 जना, नेपाली सेनाबाट 45 जना, सशस्त्र प्रहरी बल नेपालबाट 13 जना, भन्सार कार्यालयबाट 15 जना, अध्यागमन कार्यालयबाट 3 जना, रसुवाबाट करिब 865 जना र नुवाकोटबाट करिब 1,558 जना र जलविद्युत आयोजनाबाट करिब 639 जना र सम्पर्कविहीन विदेशी नागरिकको हकमा 583 जना र विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली 164 जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट 3 जना र क्वारेन्टाइन कार्यालयबाट 3 जना, घाइते सन्दर्भमा 292 र विभिन्न अस्पतालमा डिस्चार्ज भइसकेका, उपचार पछाडि डिस्चार्ज भएको संख्या 182।
0: उद्धारमा 21,000 बढी सुरक्षा कर्मी खटिएको प्राधिकरणको भनाइ छ। हाल 3,400 बढीलाई उद्धारपछि होल्डिङ सेन्टरमा राखिएको उप्रेतीले बताउनु भएको छ।
1: खोज तथा उद्धारमा 21,314 जना सुरक्षाकर्मी परिचालन गरेका छौँ। नेपाल प्रहरीबाट 7,912 जना, नेपाल सेनाबाट 9,169 जना, सशस्त्र प्रहरी बलबाट 4,203 जना फिल्डमा उहाँले खोज उद्धार र राहतमा पनि स्वास्थ्य उपचार समेतमा पनि उहाँले सपोर्ट गरिराख्नु भएको छ र राहत सामग्रीको हकमा हालसम्म 37 ट्रक र 37 बोलेरो मार्फत विभिन्न क्षेत्रमा खाद्य र गैर खाद्य सामग्री र हेलिकप्टरबाट 9 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको छ र आज थप 14 गाडी राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ र सशस्त्र प्रहरीद्वारा हवाई उडान गरी राहत सामग्री ढुवानी हालसम्म 77 उडान र आज भदौ 16 गते नुवाकोटमा 16 उडान र 8 स्थानमा तथा रसुवामा 11 उडानबाट 11 स्थानमा सामग्री चाहिँ पठाइएको अवस्था छ र हाल उद्धार भइसकेपछि होल्डिङ सेन्टरमा बसिराखेको संख्या 3,453 छ। त्यसमध्ये नुवाकोटमा 2,466, धादिङमा 260, रसुवामा 398 र काठमाडौँमा पनि विभिन्न स्थानमा 329 जना विभिन्न होल्डिङ सेन्टरमा उद्धारपछि उहाँहरू हुनुहुन्छ।
0: खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित जिल्लाका प्रभावित 15 पालिकालाई विभिन्न किस्तामा गरी 13,50,00,000 रूपियाँ निकासा गरिएको उप्रेतीले जानकारी दिनुभएको छ। भोटेकोशी बाढीपछि त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका र पहिचान खुल्न नसकेका शवको व्यवस्थापन पोखरामा शुरू भएको छ। पहिचान खुल्न नसकेका शवलाई पोखरा 16 उपल्लो दीप सिसौघारीको सिंचाईको सरकारी जग्गामा व्यवस्थापन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।
2: पोस्टमार्टम तथा शव व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट शवहरू पठाइएको थियो, जसमा 102 शवहरू थिए। 102 मध्ये पूर्वी नवलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 थियो, तनहुँको 24 थियो र सम्पूर्ण शवहरू चाहिँ हामीले 8 दिनसम्म शनाखतको लागि र पोस्टमार्टम प्रक्रियाको लागि राख्यौँ र पोस्टमार्टम अब हिजो सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ र 102 शवमध्ये 19 पहिचान भइसकेको अवस्था छ र जो शवहरू पहिचान हुन सक्नु भएन उहाँहरूको चाहिँ डिएनए निकाल्ने कामहरू पनि सँगसँगै पोस्टमार्टम सँगसँगै भइसकेको छ। डिएनएको स्याम्पल र अब यो डिएनएको स्याम्पल चाहिँ अहिले हामीले निर्देशन आएअनुसार हस्पिटलसँगको समन्वयमा हामी विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ। विधि विज्ञान प्रयोगशालामा यसको केही प्रोसेस हुन्छ त त्यस पछाडि यसको डिएनए प्रोफाइलिङको काम हुन्छ र पछि मिसिङ भइरहनु भएका आफन्तहरूले आफ्नो ब्लड दिन सक्नुहुन्छ। नजिकको प्रहरी कार्यालयमा समन्वय गर्ने निवेदन दिने र त्यस पछाडि हामीले हस्पिटलसँग समन्वय गरेर उहाँहरूको ब्लड स्याम्पल लिएर त्यसपछि फेरि म्याचिङको लागि पठाउँछौँ र कसैको म्याच हुन गयो भने कुन सब कहाँनिर व्यवस्थापन गरिएको छ त्यसै ठाउँमा समन्वय गरेर पठाइन्छ र पछि पनि सब हस्तान्तरण गर्न सकिन्छ।
0: अहिले 78 शवको व्यवस्थापन सुरु गरिएको कार्कीले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चिनिया लगानीको सान्जिन जलविद्युत आयोजनाबाट विद्युत आपूर्ति सुचारू हुने भएको छ। चीन सरकारले आयोजना आइसोलेटेड मोडमा सञ्चालन गरी आपूर्ति सुचारू गर्न सहजीकरण गरेको हो। सरकारले कुटनीतिक नोट मार्फत सान्जिन आयोजनामा सहयोग गर्न चीन सरकारलाई अनुरोध गरेको थियो। ऊर्जा मन्त्रालयका सह प्रवक्ता शालिगराम भण्डारीका अनुसार अब रसुवाका आमा छोदिङमो गाउँपालिका सहितका ठाउँमा आयोजनाबाट छुट्टै प्रणाली मार्फत विद्युत सञ्चालन हुनेछ। ऊर्जा मन्त्रालयका अनुसार तत्काल विद्युत सेवा सुचारू गर्न नसकिने क्षेत्रमा सौर्य ऊर्जा सहितका वैकल्पिक ऊर्जा प्रणाली परिचालन गर्ने तयारी छ। नेपाल विद्युत प्राधिकरणका अनुसार गोसाईकुण्ड गाउँपालिकाका भारखु

0: हुन्छे गोसाईकुण्ड क्षेत्र र कालिका स्थान तथा नौकुण्ड गाउँपालिकाका केही ठाउँमा विद्युत सुचारू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा जनाए अनुसार अस्ति सोमबारसम्म नुवाकोटका 85% क्षेत्रमा विद्युत सेवा सुचारू भइसकेको छ। कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोसीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुलीमा पानीको भाव बढेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकाल,
1: तत्कालको स्थिति हेर्दाखेरि चाहिँ पहिलाकै हाम्रो जुन पहिला स्लो फेलियर थियो त्यही लाइनबाट गएको देखिन्छ र अहिले तत्काल बाटो खोलाउनको लागि यो माथिबाट हामीले लगाएको ग्याबेन त्यसको माथि पनि चिरा परेको हुनसक्छ। त्यो माथिको टपको पार्टलाई हामीले निकालेर त्यहाँबाट हामी डाइभर्सन रोड खोल्न सक्ने जस्तो सम्भावना देखिन्छ। यो माथिको पार्ट निकाल्दाखेरि चाहिँ यो स्लोपलाई पनि अनलोडिङ हुने त्यसको लोड चाहिँ घट्ने टपमा र क्र्याक भइसकेको पार्ट भएको हुनाले यसलाई निकालेर हामीले कम्तीमा पनि अहिले सिङ्गल लेन बाटो निकाल्न सकिन्छ। अहिले हामीले तल कटानलाई तत्कालै रोक्नलाई ड्रोन इमेज हेर्दाखेरि चाहिँ बटममा यो कटान गरेर उसले एउटा बेडरकको लेभलमा भिडिसकेको देखिन्छ। त्यहाँ लुज बाटोहरू देखिन्न जुन रिभरको लाइनमा, त्यो लाइन चाहिँ इरेगुलर सेपको छैन, माथिबाट मेटेरियल तानिरहेको जस्तो देखिन्न। अहिले लगभग त्यहाँ या त बोल्डर छ या त बेडरक भेटेको छ, उसले त्यो कटान कन्टिन्यू भएको जस्तो देखिन्न। हाललाई चाहिँ पानीको बहाव धेरै नै ठुलो भएको हुनाले अहिले तल केही नगर्दाखेरि पनि तत्काललाई चाहिँ माथिबाट डाइभर्सन निकालेर बाटो खोल्न सकिन्छ जस्तो सम्भाव्यता देखिन्छ।
0: भोटेकोसी बाढीका कारण प्रभावित नागरिकको राहत र उद्धारका लागि काभ्रेका 7 स्थानीय तहले 1 करोड़ भन्दा बढी सहयोग गरेका छन्।
2: विभिन्न राजनीतिक दल, संघ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका छन्। बिथान्चो गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 35 लाख सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको विपद कोषबाट 15 लाख र जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा तथा पारिश्रमिकबाट 20 लाख उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो। रसुवाबाडीमा बेथान्चुका 3 जना अझै सम्पर्क विहीन छन्। यसै गरी पनौती नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट संकलन भएको रकममा थप गरी 30 लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिनुभयो। बनेपा नगरपालिकाले 15 लाख, पाँचखाल र धुलीखेल नगरपालिका, रोशी र चौरी देउराली गाउँपालिकाले 10 लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। यसैबीच नेपाली कांग्रेस काभ्रेले केन्द्रीय समिति मार्फत 17,66,000 बुझाएको छ।
0: अब खबर फटाफट।
3: मकवानपुरको बाल जागृति विद्यालयमा कक्षा 3 पढ्दै गरेका हेटौडा 5 का 9 वर्षीय श्रीयांश श्रेष्ठले 3 वर्षदेखि खुत्रुकेमा जम्मा गरेको बचत बाढ़ी पीड़ितको सहयोगमा खर्च। खुत्रुके फटाउँदा जम्मा भएको 47,580 रूपियाँबाट 20,970 दैवी प्रकोप उद्धार कोष र बाँकी रकमबाट भाँडाकुँडा किनेर बाढ़ी प्रभावित क्षेत्र पठाइयो। रसुवा बाढीपछि हराइरहेका जुम्लाका 76 जना मध्ये 28 जना र भक्तपुरका 19 मध्ये 6 जना सम्पर्कमा, अरूको खोजी हुँदै। भोटेकोसीमा नयाँ जलमापन केन्द्र राख्ने बाढी पूर्वानुमान महाशाखाको तयारी। जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न केन्द्रको टोली रसुवागढी, स्याफ्रुबेसी र बेत्रावती क्षेत्रमा खटियो। पूर्व यातायात व्यवस्थापन प्रालीले रसुवा बाढी प्रभावित क्षेत्रमा निशुल्क बस चलाउने। रसुवा, नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला कम्पनीलाई सम्पर्क गर्न सक्ने। धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग बन्द भएपछि अब मकवानपुरको भीमफेदी सिस्नेरी सड़कको दिन फेरिने। 35 किलोमिटर लामो भीमफेदी, कोगटे, इपा, सिस्नेरी सड़क सञ्चालनका लागि बागमती सरकारले तत्काल मर्मत गर्ने। र इराक पठाइदिने भन्दै 10 लाख ठग्ने सिन्धुपाल्चोकी महिला प्रहरी फन्दामा 3 जनाको रकम ठगेको खोलेपछि बुढा नीलकण्ठबाट पक्राउ परेकी सिन्धुपाल्चोकी 55 वर्षीय सञ्चमाया तामाङलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाइयो।
0: BFBS, Gorkha Radio Hoy.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले भोटेको सिबाडीबाट करिब 16 लाख मानिस प्रभावित भएको तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार बाढीबाट गएको साँझसम्म 1000 बढीको मृत्यु पुष्टि भइसकेको छ।
4: मानवीय क्षति 1050 पुगेको छ। 3916 सम्पर्कविहीन सब फेला परेका स्थानहरूमा रसुवामा 41, तनहुँमा 38, नुवाकोटमा 142, नवलपरासी पूर्वमा 216, धादिङमा 57, नवलपरासी पश्चिममा 170, गोर्खामा 65, चितवनमा 321 जनाको शव प्राप्त भएको छ। सम्पर्कविहीनमा नेपाल प्रहरीबाट 25 जना, नेपाली सेनाबाट 45 जना, सशस्त्र प्रहरी बल नेपालबाट 13 जना, भन्सार कार्यालयबाट 15 जना, अध्यागमन कार्यालयबाट 3 जना, रसुवाबाट करिब 865 जना र नुवाकोटबाट करिब 1558 जना र जलविद्युत आयोजनाबाट करिब 639 जना र सम्पर्कविहीन विदेशी नागरिकको हकमा 583 जना र

0: विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली 164 जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट 3 जना र क्वारेन्टाइन कार्यालयबाट 3 जना, घाइते सन्दर्भमा 292 र विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका, उपचार पछाडि डिस्चार्ज भएको संख्या 182।
1: उद्धारमा 21,000 बढी सुरक्षाकर्मी खटिएका छन्। हाल 3,400 बढीलाई उद्धार पछि होल्डिङ सेन्टरमा राखिएको उपतिको भनाइ छ।
0: खोज तथा उद्धारमा 21,314 जना सुरक्षाकर्मी परिचालन गरेका छौँ। नेपाल प्रहरीबाट 7,912 जना, नेपाल सेनाबाट 9,179 जना, सशस्त्र प्रहरी बलबाट 4,203 जना फिल्डमा उहाँले खोज उद्धार र राहतमा पनि स्वास्थ्य उपचार समेतमा पनि उहाँले चाहिँ सपोर्ट गरिसक्नु भएको छ। र राहत सामग्रीको हकमा हालसम्म 37 ट्रक र 37 बोलेरो मार्फत विभिन्न क्षेत्रमा खाद्य र गैर खाद्य सामग्री र हेलिकप्टरबाट 9 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको छ र आज थप 14 गाडी राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। र सशस्त्र प्रहरीद्वारा हवाई उडान गरी राहत सामग्री ढुवानी हालसम्म 77 उडान र आज भदौ 16 गते नुवाकोटमा 16 उडान र 8 स्थानमा तथा रसुवामा 11 उडानबाट 11 स्थानमा सामग्री चाहिँ पठाइएको अवस्था छ। र हाल उद्धार भइसकेपछि होल्डिङ सेन्टरमा बसिराखेको संख्या 3,453 छ। त्यसमध्ये नुवाकोटमा 2,466, धादिङमा 260, रसुवामा 398 र काठमाडौँमा पनि विभिन्न स्थानमा 329 जना विभिन्न होल्डिङ सेन्टरमा उद्धारपछि उहाँहरू हुनुहुन्छ।
1: खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि परिचालन गरिएको प्राधिकरणको भनाइ छ। बाढी प्रभावित जिल्लाका प्रभावित 15 पालिकालाई विभिन्न किस्तामा गरी 13,50,00,000 रुपियाँ निकासा गरिएको उपतिले बताउनु भएको छ। रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा अध्ययनरत 6,900 बढी विद्यार्थी बाढीबाट प्रभावित भएका छन्। तीमध्ये 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। 3 मात्रै सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ। भोटेकोशी त्रिशुलीमा भदौ 10 गते आएको बाढीले 7,000 बढी निजी घरमा क्षति भएको छ। शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक रविन्द्र बोहराले बाढी पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्थापना योजनाबारे जानकारी गराउनु भएको छ। विभागको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति भएको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ। यसको आर्थिक भार करिब 4.5 अर्ब रूपियाँ बराबर रहेको अनुमान गरिएको छ। हाल बाढी पहिरो प्रभावित 3,450 जना 18 विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। रसुवा बाढीमा ज्यान गुमाएका 85 जनाको शव काठमाडौँको गोकर्णेश्वरको जंगलमा पुरिएको छ। गएको बेलुका 3 सुरक्षाकर्मी टोलीले गोकर्णेश्वर नगरपालिका 7 नेपाल ट्रस्टको नाममा रहेको जंगलमा शव पुरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुल घर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाबारीमा ज्यान गुमाएका 85 जनाको शव काठमाडौँ गोकर्णेश्वरको जंगलमा पुरिएको छ। गएको बेलुका तीनवटै सुरक्षाकर्मीको टोलीले गोकर्णेश्वर नगरपालिका 7 नेपाल ट्रस्टको नाममा रहेको जंगलमा शव पुरेको हो। यसअघि त्रिवी शिक्षण अस्पतालमा शव राखिएको थियो, तर सोमबार मध्याहसम्म पनि पहिचान खोल्न नसकेका शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ। शव जंगलमा लैजानु पहिले पहिचानका लागि प्रहरीले आफ्नो वेबसाइटमा राखेको थियो। डीएनए परीक्षणका लागि फोरेन्सिकका सबै प्रक्रिया पूरा गरी जंगल लगिएको प्रहरीको भनाइ छ। जलविद्युत आयोजनाका सुरुङमा खोजी थालेको सुरक्षा टोलीले केही सुरुङ मार्ग पूरै पूरिएको जनाएको छ। चिलिमे हाइड्रोको सुरुङमा पसेको विदेशी सहित 26 जनाको संयुक्त उद्धार टोलीले करिब 150 मिटर भित्र पुगेपछि भिरालो भाग सुरु भएको ठाउँमा सुरुङ पूरै पुरिएको जनाएको छ। सुरुङ पुरिएका कारण टोलीलाई थप अगाडि बढ्न नसकेर टोली फर्किएको छ। अपर त्रिशुली 1 पनि सुरुङ टालिएको भेटिएको छ। नुवाकोट हाँकुको अपर त्रिशुली 1 आयोजनाको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब 160 मिटर भित्रसम्म पुगेको सेनाले जनाएको छ। त्यहाँ पनि सुरुङ टालिएको भेटिएपछि भित्रको खोजी गर्न अवरोध भएको छ। त्रिशुली 3 ए आयोजनामा भने सुरुङको मुख टनेल हेड फेला परेको छ। हिजो तीनवटा एक्सकाभेटरले माटो पन्छाएपछि कम्प्रेसर र रक ब्रेकरको प्रयोग गरेर पस्ने प्रयास गर्दा होलभित्र अत्यधिक पानी आएपछि टनेलको आउटलेट तर्फ बाटो खोल्ने प्रयास भएको सेनाले जनाएको छ। त्रिशुली 3B आयोजनाको भने कार्यालय र आवास क्षेत्र पहिचान गरिएको छ। उद्धार टोलीलाई त्यहाँ पुग्ने बाटो बनाउन एक्सकाभेटर लगाइएको छ। भोटेको सिबाडी पीड़ितका लागि प्रधानमन्त्री राहत कोषमा चेक मार्फत हिजो 25 करोड़ 67 लाख रुपियाँ